cashback तथा sure shot gifts. Washing machine मा 6 केजी Ariel Magic, dishwasher मा washing tablets, air conditioner मा installation र free standing oven मा pressure cooker. नागरिकता मात्र भए पुग्छ. सहज EMI मार्फत खरीद गर्न सकिन्छ.

0: सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा 19 जना थपिएका छन्। विधानको धारा 21 को उपधारा 10 अनुसार विभिन्न जिल्लाका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग निकट मानिएका तर सभापति गगन कुमार थापासँग समदूरीमा रहेका केही नेताहरू सदस्य मनोनित भएका हुन्। केन्द्रीय सदस्यमा मनोनित हुनेमा महेन्द्र यादव धनुषा, जीवन परियार कास्की, उमेश श्रेष्ठ चितवन, रमेश रिजाल पर्सा लगायतका रहेका छन्।
3: प्रतिनिधि सभाको सोमबारको बैठकमा विपक्षी दलहरूले सरकारद्वारा जारी अध्यादेश, प्रधान न्यायाधीशको सिफारिश प्रक्रिया, सुकुम्बासी बस्ती हटाउने अभियान र लिपुलेख सीमा विवादका विषयलाई लिएर सरकारमाथि कड़ा प्रहार गरेका छन्। विपक्षी सांसदहरूले सरकार संसदको सामना गर्न डराएर अध्यादेश मार्फत शासन चलाउन उद्धत रहेको, न्यायपालिकालाई नियन्त्रणमा लिने प्रयास गरेको, सुकुम्बासीका नाममा गरीबमाथि दमन गरेको आरोप लगाएका छन्।
2: सार्वजनिक विधा सम्बन्धी सरकारी निर्णयको अवज्ञा गर्दै गोर्खा नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। गत शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले अबदेखि सबै निजी तथा सार्वजनिक विद्यालय आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा समितिका रहमतुल्ला मियाले जानकारी दिनुभयो। सबै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग बैठक गरी संकलित राय सुझाव अनुसार आइतबार विद्यालय खुलाउने निर्णय गरिएको मियाको भनाइ छ।
3: यस वर्षको मनसून अवधिमा देशभर औसत भन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसूनजन्य विपदको जोखिम उच्च रहने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 मसौदामा 19 लाख भन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने जनाइएको छ।
2: नवलपरासी जिल्ला लुम्बिनी प्रदेशमै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो जिल्ला बनेको छ। जिल्लाका 7 पालिकाले पूर्ण खोप सुनिश्चित मापदण्ड पूरा गरेपछि सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्नुभएको हो।
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको ल्याण्डिङ गियरमा आगो लागेको छ। इस्तानबुलबाट सोमबार बिहान 6:33 बजे काठमाडौँमा अवतरण गर्ने क्रममा TK-726 कल साइनको टर्किस एयरलाइन्स जहाजमा आगो देखिएको हो।
2: सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्याउने तथा ऋण तिर्दिन र नतिर्ने अभियान चलाउनेलाई कार्यवाही गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। सर्वोच्चले लघुवित्त विरूद्ध गतिविधि रोक्न सरकार तथा माथत निकाय सक्रिय हुन पनि आदेश दिएको छ। विराटनगरका अधिवक्ता सदिन कार्की सहितले तयार गरेको रिटमा सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद भुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले लघुवित्तको कार्य सम्पादनमा अवरोध गर्ने व्यक्ति र समूहमाथि कानूनी कार्यवाही अघि बढाउन परमादेश जारी गरेको हो।
3: गरिमा विकास बैंक बेस्ट म्यानेजमेन्ट डेभलपमेन्ट बैंक 2026 सम्मानित भएको छ। न्यू बिजनेस एज लिमिटेडद्वारा आयोजित न्यू बीज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डको 10 संस्करणमा गरिमा विकास बैंकले अवार्ड पाएको हो।
2: आईएमई खल्ती लिमिटेड खल्तीले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि सुपर वालेट सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आईएमई बैंकसँगको साझेदारीमा सञ्चालित यो सेवा नेपालकी पहिलो यस्तो डिजिटल वालेट सुविधा हो जसले प्रयोगकर्तालाई आफ्नो वालेटमा रहेको मौजदातमा प्रत्यक्ष ब्याज समेत प्राप्त गर्नेछन्।
3: अब शेयर बजार नेप्से बढ्ने क्रम सोमबार पनि निरन्तर रह्यो। गत बिहिबारदेखि उकालो लागेको नेप्से 2 दिनको विवाद विदापछि सोमबार 1.39% बढेर बन्द भएको छ।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपी टिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन शेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशको खबर। फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा डुतेर्ते विरूद्ध महाभियोग लगाउने प्रस्ताव सिनेटमा पठाउने सम्बन्धमा भएको मतदानमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन्। महाभियोग प्रस्ताव दर्ताका लागि पूर्व अभ्यास पनि हो। उपराष्ट्रपतिले सन् 2028 गर्ने गरी घोषणा गरेको उपराष्ट्रपति निर्वाचनमाथि प्रश्न गर्दै महाभियोग प्रस्तावको तयारी गरिएको हो।
5: अब खेल खबर। सन्दीप जोराको शतक प्रेरणामा नेपाल एले अमेरिकासँगको दोस्रो एक दिवसीय खेलमा जित निकाल्दै श्रृङ्खलामा 100% नतिजा आत्मसात गरेको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सन्दीपको शतकमा नेपाल एले अमेरिकामाथि 7 रनको रोमाञ्चक जित निकालेको हो। यससँगै स्कटल्याण्ड र अमेरिका सम्मिलित 4 खेलको श्रृङ्खलामा नेपाल एले 100% नतिजा आत्मसात गरेको छ। नेपालीको सफलताले आइसिसी विश्वकप लिग टूको त्रिकोणात्मक श्रृङ्खला खेल्न आएको सिनियर टोलीलाई 5 विकेटका लागि शुभन रन्जेसँग 79 रनको साझेदारी गरेसँगै 10 विकेटको रूपमा पेभिलियन फर्केपछि नेपालको जित सुरक्षित भएको हो।
4: अब विचार विश्लेषण। सफलताको भ्रम शीर्षकमा सुभाष पोखरेल नागरिक दैनिकमा लेख्नुहुन्छ। तथ्य र तथ्याङ्कमा विश्वास गर्ने सफलता सफलतम वैज्ञानिक जेम्स वाटसनले समेत पिताको उपाधिपछि आफ्नो पेसागत धर्म पालना गर्न चुकेको देख्यो अनि लगातारको सफलतापछि व्यक्तिलाई सबै परिस्थिति आफ्नै समीपमा घुमेको भ्रम हुनु मानवीय चरित्र पाइयो। साथै एक पृथक अध्ययनले मानका खातिर दिने बा आमा दिदी जस्ता उपाधिपछि व्यक्ति अराजक हुने सम्मान सम्भावना अधिक रहने बताएको छ। तसर्थ मानवलाई देवत्वकरण गर्दा व्यक्ति दायित्वबाट च्युत भई समाजलाई घात पुग्छ भन्ने कुरालाई मध्यनजर राख्दै जिउँदो मानिसलाई बा आमा पिता जस्ता पगरी गुथा र व्यथिति नथपौं। मानवलाई भगवान बनाउने प्रयास सुखद हुन सक्दैन।
5: त्यस्तै भान्सामा सुशासनको सुगन्ध खोज्दै शीर्षकमा हिमाली टाइम्समा प्राध्यापक देवी भक्त ठकालले लेख्नुहुन्छ। अहिलेको शहरी समाज एउटा भयावह मनोविज्ञानमा बाँचिरहेको छ। मानिसहरू तरकारी किन्छन् तर मनमा डर हुन्छ, फलफूल किन्छन् शंका हुन्छ। मानसिक तनावको व्यवस्थापन बिनाको विकासको कुनै अर्थ छैन। राज्यले अब प्राथमिकताको सूची बदल्नुपर्छ। शिक्षा र स्वास्थ्यका ठूला भवन बनाउनु अघि नागरिकलाई स्वस्थ रहने आधारभूत वस्तु विषादीरहित खाद्य पदार्थ उपलब्ध गराउनुपर्छ।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: एनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 29 गते मंगलबार, मे 12 तारिक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको दशमी तिथि, अन्तर्राष्ट्रिय नर्स दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: एसईई नतिजामा सुधार, 66% विद्यार्थी उत्तीर्ण, सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत, राष्ट्रिय गौरवका आयोजनालाई यस पटक पनि प्राथमिकता।
1: ट्रेड युनियन खारेज र विद्यार्थी संगठन प्रतिबन्धमा सर्वोच्चको रोक, अध्यादेश र सुकुम्बासी मुद्दामा विपक्षी दल एकजुट, रोजगारी र कृषिमा नयाँ प्याकेज कार्यक्रम चलाउने सरकारको घोषणा।
0: वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषिमा जोडेर उत्पादन बढाइने, काङ्ग्रेसमा 19 केन्द्रीय सदस्य मनोनित, चितवनमा बढी धुवा फाल्ने 54 सवारी साधनलाई कारवाही।
1: स्थानीय चुनावमा हार बेहोरेपछि बेलायतका प्रधानमन्त्री दबावमा, अमेरिकी राष्ट्रपतिले भोलिबाट चीनको भ्रमण गर्दै, थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा जेलमुक्त।
0: र अमेरिका अनि स्कटल्याण्डसँग नेपालको सिरिज, आजदेखि नेपालले स्कटल्याण्डसँग खेल्दै, जुम्ला रारा अल्ट्रा म्याराथनमा धीर बहादुर बुढा र कल्पना बुढा प्रथम, नेपाल भ्रमणबारे इङ्ल्याण्ड क्रिकेट बोर्डमा छलफल।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा एसईको नतिजामा सुधार आएको प्रसङ्ग।
1: राष्ट्रिय परीक्षा बोर्डले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा हिजो साँझ सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक टुक राज अधिकारीका अनुसार यस वर्ष एसईको परीक्षा 65.98% विद्यार्थी ग्रेडेड भएका छन्। विगतको भन्दा नतिजामा 5% सुधार आएको उहाँले बताउनुभयो। गत वर्ष 61.81% ग्रेडेड भएका थिए। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा हिजो साँझ पत्रकार सम्मेलन गरी बोर्डले गत चैत्र 19 29 गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार नियमिततर्फ परीक्षामा सहभागी कुल 4,30,676 विद्यार्थीमध्ये 65.98% अर्थात् 2,84,160 विद्यार्थी उत्तीर्ण भएका छन्। बाँकी 34.02% अर्थात् 1,46,507 विद्यार्थी भने नन ग्रेडेड भएका छन्। ग्रेडगत विवरण अनुसार सबैभन्दा माथिल्लो ग्रेड जीपीए 3.60 400 ल्याउने विद्यार्थीको संख्या 48,392 रहेको छ। त्यस्तै एसी नतिजा एक महिनाभित्र र 12 कक्षाको नतिजा डेढ महिनाभित्र सार्वजनिक गरिसक्ने घोषणा गरिएको थियो। विद्यार्थीको सिकाइमा सुधार हुँदै गएको र विद्यालयमा उत्तीर्णका उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएकाले पनि नतिजामा केही सुधार देखिएको बोर्डका सदस्य सचिव जङ्ग बहादुर अरियालले बताउनु भएको छ। यसपालि जीपीए 3.60 4 ल्याउने विद्यार्थीको संख्या 48,392 रहेको हो।
0: अब आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रसङ्ग। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम हिजो संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्नुभएको छ। सरकारले विगतको परम्परालाई तोड्दै नीति तथा कार्यक्रमलाई छरितो बनाएको दावी गरेको छ। नीति तथा कार्यक्रममा धेरैजसो यसअघि सरकारले ल्याएको 100 कार्यसूचीमा आबद्ध कार्यक्रमहरू परेका छन्। विगतका सरकारले ल्याएका केही कार्यक्रम र सञ्चालनमा रहेका आयोजनाहरूलाई पनि निरन्तरता दिइएको छ। अर्थशास्त्रीहरूको नजरमा भनी सरकारले ल्याएको नीति तथा कार्यक्रम आम जनताले खोजे जस्तो देखिएको छैन। भदौ 23 र 24 जेएनजी आन्दोलनपछि फागुन 21 निर्वाचन मार्फत दुई तिहाई नजिक सीट जितेर सत्तामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आम जनताले अपेक्षा गरे अनुसार नीति तथा कार्यक्रम नल्याएको अर्थविदहरूको दावी छ। ठूलो विद्रोहपछि आएको यो सरकारले अर्थतन्त्र रूपान्तरण हुने गरी नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा त्यो अनुसार नभएर परम्परागत ढाँचामा आएको कतिपय अर्थविदको भनाइरहेको छ। सुशासन र नीतिगत सुधारमा केन्द्रित रहँदै सरकारले नयाँ चरणको आर्थिक सुधार श्रृङ्खलालाई प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। राष्ट्रपति पौडेलले हिजो संसदको संयुक्त बैठकमा पेश गर्नुभएको नीति तथा कार्यक्रममा आगामी दशकमा औसत 7% आर्थिक वृद्धि दर हासिल गर्ने गरी आधारभूत पुनर्संरचनामा नीति तथा कार्यक्रमलाई केन्द्रित गरिएको छ। स्थिर पूर्वानुमान योग्य आर्थिक नीति निर्माण गर्ने गरी कर प्रशासन लगानी तथा आयोजना विकासदेखि उद्यमशीलता प्रवर्धन जस्ता पक्षबाट आर्थिक सुधारको नतिजा प्राप्त गर्ने नीतिगत रूपान्तरणमा जोड दिइएको छ। प्रविधि मैत्री राजस्व प्रशासनदेखि दोहोरो करमुक्त व्यवस्था सिर्जना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नेपाल लगानी भिसाको घोषणा, विद्युतीय मास ट्रान्जिट मार्फत सार्वजनिक यातायातलाई भरपर्दो बनाउने, विकासको गति बढाउन प्रधानमन्त्री डेलिभरी युनिट अब मिशन मोडमा, साउनदेखि नै खरिद प्रक्रिया सुरु हुने, शून्य खरिद नीति लागू गरिने, ब्रान्ड नेपाल अभियान चलाइने, आप्रवासी फर्काउन रिभर्स प्रवासन कार्यक्रम चलाइने, डायस्पोरा विज्ञ सञ्चालन र ज्ञान बैंक रेमिटेन्स कोष बनाइने, भिजिट नेपाल 2085 चलाइने पनि उल्लेख गरिएको छ। सीमानाकामा अनुहार पहिचान प्रणाली स्थापना गरिने, आयोजना प्रभावित स्थानीय बासिन्दालाई मुआब्जाको बदलामा सेयर दिने, अब सतर्कता केन्द्र भ्रष्टाचार निवारण इकाइ बनाइने, भूमिहीनको पहिचान गरी स्थायी आवास दिइने, नेपाललाई टेक हबका रूपमा अघि बढाइने पनि उल्लेख छ। केरुङ काठमाडौँ र अक्सौल काठमाडौँ रेलमार्गबाट जोडिने, सार्वजनिक संस्थानहरूलाई गाभ्ने र रणनीतिक साझेदार भित्र्याउने, स्वदेशमा बसेर विदेशी कम्पनीका लागि काम गर्न सकिने कानून बनाउने, एकीकृत बचतकर्ता सुरक्षण कोषबाट बचतकर्ताको रकम फिर्ता गरिने पनि उल्लेख गरिएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरेर नगद रहित बनाउने, खेलकुदलाई पर्यटन र अर्थतन्त्रसँग जोड्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गर्ने, सड़क पूर्वाधारलाई तीव्रता दिइने, आगामी 1 दशकमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पनि लिइएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रवर्धन दशकका रूपमा घोषणा गरी विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। हिजोको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको विषयवस्तुलाई ध्यान दिँदै वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने र आन्तरिक बजारमा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्य पनि सरकारको नीति तथा कार्यक्रमले लिएको छ।
1: रोजगारी, शिक्षा र युवालाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत श्रम बजारमै परिवर्तन ल्याउने दावी गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक रोजगारीको स्वरूप, शिक्षा प्रणाली र श्रमिक अधिकारलाई एकीकृत रूपमा सुधार गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ।
3: नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको सबैभन्दा चर्चित पक्ष हो रिमोट वर्क नीति, जस अनुसार अब नेपाली युवा विदेश नगई नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सक्ने कानूनी व्यवस्था गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिपलाई सिप पासपोर्ट मार्फत डिजिटल रूपमा अभिलेखीकरण गर्ने योजना ल्याइएको छ। शिक्षा र रोजगारी बीचको दूरी घटाउन कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरिनेछ। आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरिएको छ।
3: वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष 83-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिनेछ।
1: यसपटकको शिक्षा नीति भने डिजिटल र प्रविधि मैत्री सुधारतर्फ केन्द्रित देखिएको छ। देशभरका 10,000 सामुदायिक विद्यालयमा उच्च स्तरको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गर्ने योजना अघि सारिएको छ।
3: 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिनेछ।
1: शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्यसहित पाठ्यक्रम सुधार, विश्वविद्यालय पुनर्संरचना र सिपमूलक शिक्षामा जोड दिइएको छ। समावेशी शिक्षामा पनि यसपटक विशेष ध्यान दिइएको छ। अटिजम तथा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि विशेष सेवा, प्रविधि र तालिम प्राप्त शिक्षकको व्यवस्था गरिनेछ। त्यसै गरी छात्रवृत्ति लगायतका सबै भुक्तानी अब डिजिटल प्रणाली मार्फत सिधै बैङ्क खातामा पठाइनेछ, जसले पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।
3: सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ।
0: युवालाई विकासमा जोड्न राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ। डिजिटल साक्षरता, नव प्रबन्धन र समुदाय सेवामा युवाको सहभागिता बढाइने लक्ष्य राखिएको छ। खेलकुदलाई पनि अर्थतन्त्रसँग जोड्दै व्यवसायीकरण र खेलाडीको सामाजिक सुरक्षामा ध्यान दिने नीति अवलम्बन गरिने भएको छ।
1: यसैबीच नीति तथा कार्यक्रममा रोजगारी र आर्थिक समृद्धिको विषयलाई कसरी लिन सकिन्छ, हामीले वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौँ।
4: यी विषयहरू सैद्धान्तिक हिसाबले हेर्दाखेरि राम्रो कुराहरू हुन्, तर के छ भन्दा यो नीति तथा कार्यक्रम हो, राष्ट्रपतिबाट पढिएको संयुक्त उसलाई संसदलाई मा पढिएको यो चाहिँ के हो भने नेपाल सरकार नीति कार्यक्रम हो। नीतिका कुराहरू चाहिँ यहाँ आए, कार्यक्रमलाई चाहिँ अलि स्पष्ट ढङ्गले कार्यक्रमहरू आउनु पर्थ्यो, कार्यक्रम चाहिँ नि आउन सकेनन्।
1: हिजो भन्दा आजका नीति तथा कार्यक्रममा के त्यस्तो भिन्नताहरू पाउनु भयो?
4: कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैनन्, केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिएको छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू असाध्य हिजोको भन्दा धेरै पृथक नीति तथा कार्यक्रम आयो भनेर भन्ने अवस्था छैन।
1: नीति तथा कार्यक्रममा रोजगारको अवसरका कुरालाई त्यति धेरै देखाउन खोजिएको छैन कि यो पछि बजेटमा आउँदाखेरि फरक भएर आउँछ या त यो विषयलाई कसरी लिन सकिन्छ?
4: नीति तथा कार्यक्रमले अब मुख्य कुरा त कार्यक्रमले बजेट पनि माग्छ। नीति तथा कार्यक्रममा दुईटा कुरा हुन्छ, एउटा बजेट परिवर्तनको लागि सुधारको लागि एउटा बजेट नचाहिने फन्डिङ नगर्नु पर्ने कुराहरू जस्तो एउटा निर्णय गरिदियो अथवा कानुनमा सुधार गरिदियो कार्यविधिमा सुधार गरिदिएर हुने कुराहरू छन्, ती कुराहरू चाहिँ स्वागत योग्य छन्। तर अब त्योभन्दा बाहेकका कुराहरू चाहिँ कतिपय फेरि बजेटको आवश्यकता पर्छ र सरकारसित स्रोत र साधनको अत्यन्त चाप छ, त्यस कारणले हिजो भएका अत्यावश्यक कार्यक्रमहरूलाई छोड्न पनि सक्दैन, अनिवार्य दायित्व भुक्तानी गर्ने ठुलो रकम छ। अब अहिले नै बजेटमा 1 खर्ब रुपियाँ जम्मा पुँजीगत खर्च भएछ, 11 खर्ब हुँदा 1 खर्ब पुँजीगत खर्च भएपछि त भनेको 9.5% जति मात्रै पुँजीगत खर्च भएको छ। हाम्रो समब्याज भुक्तानी गर्ने नै समब्याज भुक्तानी गर्दा नै फेरि ऋण लिएर पठाएका छौँ, त्यस कारणले गर्दा एउटा त्यो कुरा चाहिँ भोलि कार्यक्रममा बजेट आउँदा कसरी आउँछ कत्रो बजेट आउँछ भन् त्यसपछि भन्न सकिएला। अहिले चाहिँ 3 लाख जति रोजगारी सिर्जना गर्ने भन्नुभयो, त्यो चाहिँ त्यस्तो देखिया छैन।
0: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा कृषिमा सरकारले ल्याउन खोजेको परिवर्तन र सरोकारवालाको बुझाइ।
5: एउटा चाहिँ किसानको एउटा महत्त्वपूर्ण जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलि ध्यान दिएको देखिन्छ।
1: ट्रेड युनियन खारेज र विद्यार्थी संगठन प्रतिबन्धमा सर्वोच्चको रोक, अध्यादेश र सुकुम्बासी मुद्दामा विपक्षी दल एकजुट लगायतका खबर र कार्टुन बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला। कृषि बाली भित्राएपछि खेतबारीमा बाँकी रहने बाली अवशेषहरू जलाउने कार्य वायु प्रदूषणको प्रमुख कारण बनेको छ।
6: तोरीको डाँठ पनि जलाइदिने, पराल पनि जलाइदिने,
7: खोक दिखा जाथे, ताप लिखा जाथे, कोनो बिक्री नै होथे।
8: 3-4 महिना राखेर लास्टमा चैतमा जलाइदिए
9: तो मजबूर हो के वो का आग लगा देते हैं, काहे से ये सामान का स्थानीय सरकार ओकर व्यवस्था नहीं करे है।
10: बाली अवशेष जलाउने कार्यले माटोको उर्वरा शक्ति घटाउँछ, माटोमा रहेका फाइदाजनक किराहरू, ढुसी तथा अन्य महत्त्वपूर्ण जीवाणुहरू पनि नाश हुन्छ।
11: प्राङ्गतिक पदार्थले गर्दाखेरि हाम्रो माटोमा ठुठो जलाउँछौँ अथवा पराल जलाउँछौँ, पराल जलाउँदाखेरि त्यो 5% नभएर 1% अथवा एकदम कम मात्रामा हुन्छ, त्यसले गर्दाखेरि माटो विभिन्न अवस्था आउँछ।
10: यसको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका के हुन सक्छ?
12: हामी एकदम सहकारीबाट आइसालदेखि त नजलाउने भनेरै यस संस्थाले सकेको काम गर्दछ।
13: परालहरू छ भने बटुलेर, हामीसित बेलर पनि छ, बटुलेर जम्मा गरेर हामीले च्याउ खेतीलाई भैँसी फार्मलाई दिने हाम्रो सुरु गरिरहेको छ।
14: अर्को व्यवसायलाई हामी सहयोगको रूपमा चाहिँ प्यालेट दिएर उहाँलाई सहयोग गर्न सक्छौँ जस्तो लाग्छ।
15: लार्ज स्केलको बोइलरहरू हुन्छ जसले चाहिँ त्यो अब अहिले राइस हक्सर युज गरिराख्नु भएको छ, त्यो किसिमको इन्डस्ट्रिजहरूलाई चाहिँ हामीले त्यो बाली अवशेषबाट बनाएको प्यालेटहरू सप्लाई गर्न सक्छौँ।
16: स्याम्पल पास गराएर सप्लाई चेन चाहिँ ग्यारेन्टी हुने अवस्था रह्यो भने हामी यो कन्टिन्यू गर्न सक्छौँ।
17: स्थानीय तह र प्रदेश सरकारले यसका लागि नीतिगत व्यवस्था र सहजीकरण पनि गर्न सक्छ।
18: उहाँहरूलाई सचेतना गराउने सवालमा, समन्वय गराइदिने सवालमा स्थानीय सरकारले भूमिका खेल्न सक्छ।
19: नवलपरासी, रूपन्देही, कपिल वस्तु, दाङ, बाँके, बर्दियामा झन्डै 400+ यी कम्बाइन हार्भेस्टहरूले निजी क्षेत्रले चाहिँ लगानी गरेर सेवा दिइरहेको चाहिँ अवस्था छ।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको भित्री पृष्ठमा 7% आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न कति सम्भव शीर्षकमा खबर छ भने, आर्थिक वृद्धि रोजगारी र उत्पादन वृद्धिको आधार देखिएन शीर्षकमा विपक्षी दलको भनाई पनि प्रकाशित छ। यसलाई गंगा विष्टले लेख्नु भएको छ। प्रकाशमान नेपाली कंग्रेसका नेता प्रकाश शरण महतले नीति तथा कार्यक्रममा नयाँपन नभएको, भूमिहीन सुकुम्बासीका बारेमा सरकारले ठोस कुराहरू ल्याउन नसकेको र कार्यान्वयनमा जाने बेलामा समेत यसबारेमा अलमल देखिने बताउनु भएको छ। त्यस्तै एमालेका नेता गुरु बरालले एमाले लगायतका पुराना राजनीतिक दलहरूले जुन भौतिक, सामाजिक, आर्थिक पूर्वाधार खडा गरेका थिए ती पूर्वाधार पूर्वाधारहरूमाथि नयाँ शब्दावली प्रयोग गरी कार्यक्रम आएको बताउनु भएको छ। त्यस्तै नेकपा नेता वर्षमान पुनले नीति तथा कार्यक्रममा नवीनता नभएको, त्यति ठूलो जनादेश पाएर क्रमभङ्ग ल्याउने भन्ने थियो तर निरन्तरता मात्र छ, सरकार

0: ल ल दुबई जानलाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: हेलो हाई, ओ साथी तिमी कता हिडेको?
3: हाई, म आज गैंडाकोट ड्रेस सपिनेको।
2: किन? के पाइन्छ र त्यहाँ?
3: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
4: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा।
1: सम्पर्क गैंडाकोट ड्रेस अप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060। गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 ले निर्दिष्ट गरे बमोजिम

0: कार्यपालिकाको कार्यालय घैडाकोट नवलप्रासी बर्दघाट सुस्तापूर्व
1: विपक्षी दलहरूले सरकारद्वारा जारी अध्यादेश प्रधान न्यायाधीशको सिफारिस प्रक्रिया सुकुम्बासी बस्ती हटाउने अभियान र लिपुलेख सीमा विवादका विषयलाई लिएर सरकारमाथि सरकारको आलोचना गरेका हुन्। विपक्षी सांसदहरूले सरकार संसदको सामना गर्न डराएर अध्यादेश मार्फत शासन चलाउन उद्यत रहेको, न्यायपालिकालाई नियन्त्रणमा लिने प्रयास गरेको र सुकुम्बासीका नाममा गरिबमाथि दमन गरिएको आरोप लगाएका हुन्।
2: साझा खबरमा अब विदेशका खबर। स्थानीय चुनावमा लेबर पार्टीको ठूलो हारपछि सो पार्टीका संसद सदस्यहरूले राजीनामा दिन आह्वान गरेसँगै बेलायतका प्रधानमन्त्री केयर स्टारमर आफ्नो राजनीतिक अस्तित्वका लागि लडिरहनु भएको छ। हिजो एक सम्बोधनका क्रममा उहाँले धेरै कठिन नतिजाको जिम्मेवारी लिए र थप ठूलो चुनौतीको सामना गर्ने र बलियो र निष्पक्ष बेलायत बनाउने वाचा गर्नुभएको छ। पार्टीले गल्ती गरेको स्वीकार गर्दै प्रधानमन्त्रीले आफूले गरेका ठूला राजनीतिक छनौट सही भएको समेत दावी गर्नुभएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलिबाट 3 दिन चीनको भ्रमण गर्नुहुने भएको छ। वाशिङटन र बेजिङ बीच भन्सार महसुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद रहेको छ। राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रिलको सुरुमा भ्रमण गर्ने कार्यक्रम तय भएको थियो। इरान युद्धका बीचमा ध्यान केन्द्रित गरेर उहाँले भ्रमणलाई स्थगित गर्नुभएको थियो। र थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै हिजो बैङ्ककको जेलबाट पेरोलमा रिहा हुनुभएको छ। भ्रष्टाचारको आरोपमा 1 वर्षको सजाय पाउनुभएका थाक्सिनले 8 महिना जेल सजाय भोगिसक्नु भएको छ।
1: साझा खबरमा अब खेल खबर। आइसिसी एक दिवसीय विश्वकप लिग दुईको त्रिकोणात्मक श्रृङ्खलामा आज कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। सिरिजमा आयोजक नेपालसँगै अमेरिका र स्कटल्यान्ड छन्। एक दिवसीय मान्यता जोगाउन सङ्घर्ष गरिरहेको नेपालका लागि यो श्रृङ्खला निकै कठिन मानिएको छ। अमेरिका तालिकाको शीर्ष स्थानमा छ, स्कटल्यान्ड दोस्रो स्थानमा छ। अमेरिका र स्कटल्यान्डले विश्वकपको बाटो बनाइरहँदा नेपाल भने आगामी 4 वर्षका लागि एक दिवसीय मान्यता जोगाउन सङ्घर्ष गरिरहेको छ। हेड टु हेडमा अमेरिका अघि, स्कटल्यान्ड पछि रहेको छ र नेपालले पनि खेल्दैछ। इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले सन् 2027 2031 नेपालसँग T20 अन्तर्राष्ट्रिय श्रृङ्खला राख्ने सम्भावनाबारे छलफल थालेको छ। नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले नेपाली क्रिकेटलाई ठूलो टोलीसँग खेल्ने मौका आवश्यक रहेको उल्लेख गर्नुभएको छ। खड्काले ESPN क्रिक इन्फोलाई उद्धृत गर्दै हामी तयार छौँ भन्नुभएको छ र नेपाल र इङ्ल्यान्ड बीचको T20 सिरिज क्रिकेट रङ्गशालामा गर्नका लागि भनेर सामाजिक सञ्जालमा पोस्ट पनि भइरहेको छ। र जुम्ला रारा अल्ट्रा म्याराथनमा पुरुषतर्फ धीरबहादुर बुढा र महिलामा कल्पना बुढाले उपाधि जित्नु भएको छ। 54 किलोमिटर रारा अल्ट्रा म्याराथनमा धीरले 6 घन्टा 12 मिनट 17 सेकेन्डमा दूरी पार गर्नुभएको थियो। महिलातर्फ 7 घन्टा 7 मिनट दूरी पार गर्दै जुम्लाका कल्पना बुढा पहिलो हुनुभयो।
2: कृषि उत्पादनमा लागेका किसानलाई सुविधा थप्ने सरकारको रणनीति रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
1: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
2: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीला चोक, नारायणगढ। फोन नम्बर 056।

0: 9598833 र 5988334।
1: बाल बालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो।
2: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्मेष भएन।
3: सरकारी अस्पतालमा गएँ अनि मलाई त औषधि खाएर सन्चो भएन।
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
3: कोहीजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएँ नभन्दै मेरो विश्वास मैले जे बोकेर गएँ त्यो मैले पुरा पाएँ।
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो।
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिनालाई औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
3: सरसँग गएर यस्तो यस्तो समीक्षा सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
2: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लगाइदिनु है भन्छ अहिले मेरो भाइले।
2: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
0: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50934।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन हाम्रो पात्रो लगायत देशभरबाट एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा माया कडेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। एसीको नतिजा सार्वजनिक 65.98% विद्यार्थी सफल। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक शिक्षा ऊर्जा र पर्यटन प्राथमिकतामा। चितवनमा सडक किनारका जोखिमयुक्त रुख हटाउन सुरु। चितवनका 800 भन्दा बढी परिवारले पाए लाल पूर्जा। बजेट अभावका कारण चितवनमा गत वर्षदेखि रोकिएको गैडा गणना अब अर्को वर्ष हुने। र नवलपुर प्रहरीद्वारा भन्सार छली भित्राइएका 32 लाख बराबरका सामान नियन्त्रण। नेपाल भ्रमणको तयारीमा इङ्ल्यान्डको क्रिकेट टोली।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: विजय खबरमा अब खबर विस्तारमा सुरुवातमा हिजो एसीको नतिजा सार्वजनिक भएको छ र 65.98% विद्यार्थी सफल भएका छन्। सोही प्रसङ्गबाट 2082 एसीमा 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार 4.17% विद्यार्थीले नतिजामा सुधार आएको हो। यस गत वर्ष एसीमा 61.81% विद्यार्थी उत्तीर्ण भएका थिए। चैत्र 29 गते सकिएको एसीमा 512,421 विद्यार्थी सहभागी भएका थिए, जसमा 257,613 छात्रा, 254,801 छात्रा र 7 अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जापानको एभरेस्ट स्कुलबाट 23 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। देशभर 1,966 परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। जिपिए 1.60 2 आउने सात विद्यार्थी, जिपिए 2.40 आउने 5,190 विद्यार्थी, जिपिए 2.40 आउने 55,977 विद्यार्थी, त्यस्तै गरेर जिपिए 2.80 94,022 विद्यार्थी, जिपिए 3.60 आउने 80,372 विद्यार्थी रहेका छन् भने जिपिए 3.60 आउने विद्यार्थी 48,392 रहेको जनाइएको छ। नतिजा वेबसाइट लगायत विभिन्न माध्यमबाट हेर्न सकिने जनाइएको छ। यसमा गत चैत्र 19 गतेदेखि 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गरिएको कारण नतिजा छिट्टो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ। यस वर्ष एसीका लागि कुल 512,421 विद्यार्थीले फारम भरेका थिए। तीमध्ये नियमिततर्फ 4,41,566 जना र ग्रेड वृद्धितर्फ 70,855 जना विद्यार्थी सहभागी भएका थिए। परीक्षार्थी मध्ये 257,613 जना छात्रा, 254,801 जना छात्रा र अन्य 7 जना रहेका छन्। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य, डिजिटल पूर्वाधार, ऊर्जा, पर्यटन र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। सोमबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। सरकारले माध्यमिक तहसम्म निशुल्क शिक्षा सुनिश्चित गर्ने पाठ्यक्रम र मूल्याङ्कन प्रणाली पुनरावलोकन गर्ने तथा एआईआरमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने घोषणा गरेको छ। निजी विद्यालयलाई सेवामुखी बनाउने, सामुदायिक विद्यालयमा लगानी बढाउने नीति पनि लिइएको छ। स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बिमा कार्यक्रम पुनः संरचना, सबै स्थानीय तहमा आधारभूत अस्पतालको पहुँच, टेली हेल्थ सेवा विस्तार तथा मानसिक स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिने घोषणा गरिएको छ। सरकारले राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना, जी क्लाउड र डाटा नीति कार्यान्वयन तथा सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरेको छ। डिजिटल पार्क, डाटा सेन्टर र साइबर सुरक्षा प्रवर्तन गर्दै नेपाललाई टेक हब बनाउने लक्ष्य लिएको छ। त्यस्तै दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधि विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापन तथा दुर्गम क्षेत्रमा डिजिटल पूर्वाधार विस्तार गरी डिजिटल विभेद न्यूनीकरण गरिने जनाइएको छ। ऊर्जा क्षेत्रमा आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले अघि सारेको छ। आयोजना प्रभावितले मुआब्जाको सट्टा सिए लगानीको विकल्प दिने नीति पनि लिएको छ। पर्यटन परिवर्तनका लागि भिजिट नेपाल 2085 मनाउने घोषणा गर्दै पर्यटक भिजा पूर्ण रूपमा अनलाइन बनाइने र अन्तर्राष्ट्रिय विमानस्थललाई ई गेट प्रणाली जडान गरिने भएको छ। भूमि समस्या समाधान आयोग मार्फत चितवनमा 800 भन्दा बढी परिवारले जग्गा धनी पुर्जा लाल पुर्जा प्राप्त गरेका छन्। चितवनमा 2081 सालमा गठन भएको आयोगले छोटो समयको अवधिमा 840 परिवारलाई लाल पुर्जा वितरण गरेको भूमि समस्या समाधान आयोग चितवनका निवर्तमान अध्यक्ष इमान सिंह लामाले जानकारी दिनुभएको छ। जिल्लाको भरतपुर र रत्नगरका सुकुम्बासीले लाल पुर्जा पाएको अध्यक्ष लामाले बताउनुभयो। झिन्जी आन्दोलनमा वितरणको क्रममा तयारी अवस्थामा रहेका सयौं विवरण चलेर नष्ट भए पनि आयोग बिउतिएपछि विवरण अध्यावधि गरी प्रक्रिया अगाडि बढाइएकोमा अहिलेको सरकारले ल्याएको अध्यादेशपछि हजारौं सुकुम्बासी समुदाय लाल पूर्जा प्राप्त गर्नबाट वञ्चित भएको निवर्तमान अध्यक्ष लामाले बताउनुभयो। अध्यक्ष लामाका अनुसार आयोग विघटन र जेन्ची आन्दोलनका कारण 14 महिनाको अवधिमा 11 महिनामा त्यसै बस्नु परेको र काम हुने लागेको अन्तिम चरणमा पुगेका 7,000 फाइलहरू 17,000 किताहरू प्रमाणित भएका नक्साहरू जेन्ची आन्दोलनमा खरानीमा परिणत भएका थिए। आफूले पदभार ग्रहण गरेको 45 दिनपछि समितिका सदस्यहरू नियुक्त गरेर पठाएको र करिब 4 महिनापछि काम गर्ने कर्मचारी समेत पठाएको उहाँले बताउनुभयो। 840 जना परिवारबाट राज्य कोषमा करोडौँ रकम जम्मा समेत भएको छ। यो अवधिमा 15,04,550 रुपियाँ राजस्व सङ्कलन भएको आयोग चितवनका निवर्तमान अध्यक्ष लामाले जानकारी दिनुभएको छ। चितवनका दुग्ध उत्पादक किसानले हालसम्म करिब 55 करोड रुपियाँ भुक्तानी पाउन सकेका छैनन्। दुग्ध विकास संस्थान डिडिसी तथा निजी दुग्ध उद्योगहरूले समयमै रकम भुक्तानी नगर्दा जिल्लाका हजारौँ किसान आर्थिक समस्यामा परेका हुन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार डिडिसीले पुष महिनादेखिको भुक्तानी रोकेको छ भने निजी क्षेत्रका उद्योगहरूले समेत 3 महिनादेखिको रकम किसानलाई दिएका छैनन्। उहाँका अनुसार जिल्लाबाट दुग्ध सङ्कलन गर्ने उद्योगमाथि करिब 25% मात्रै नियमित भुक्तानी गरिरहेका छन्। बाँकी उद्योगले रकम रोक्दा किसान दैनिक खर्च चलाउन समेत कठिनाई भोग्न बाध्य भएका छन्। डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउन सुरु गरेको छ। आँपटारीदेखि देवघाटसम्मका जोखिमका रुखमा पहिचान गरी रुख कटान थालिएको जनाइएको छ। देवघाट क्षेत्र विकास समितिले 10 वर्ष अघिदेखि निरन्तर रूपमा रुख कटानका लागि पहल गर्दै आएकोमा यस वर्ष आँपटारीदेखि देवघाटसम्मका 25 वटा रुख कटान सुरु गरिएको जनाइएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नलपरासी खण्डमा सडक सीमा मिचेर बनाइएका अवैध संरचनाहरू हटाउन सुरु गरिएको छ। फर्दघाट नगरपालिकाले राजमार्गको दायाँ बायाँ 82 फिट भित्र पर्ने अस्थायी तथा स्थायी प्रकृतिका संरचनाहरू हटाउने अभियान तीव्र पारेको हो। फर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सडकको क्षेत्राधिकार खाली गराउनु नगरको प्राथमिकता रहेको बताउनुभयो। नगर प्रमुख श्रेष्ठले नगरपालिकाले पटक पटक सूचना जारी गरेर नागरिकलाई आफै हटाउन आग्रह गरे पनि केहीले हटाएका तर केहीले अटेर गरेपछि अहिले नगरपालिका आफै अग्रसर हुनु परेको बताउनु भएको छ। बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि नहुने भएको छ। हरेक 4 वर्षमा हुँदै आएको गैंडाको गणना यस वर्ष गणना परेकाले गर्न नसकिएको हो। गैंडा गणना अनुवांशिक जेनेटिक विधिबाट गरिन्छ। बर्खा लागेसँगै कार्य क्षेत्रमा खटिएर गणना गर्न नसकिने भएकाले अर्को वर्ष मात्रै गरिनेछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वन्यजन्तुको सर्वेक्षणसँग सम्बन्धित प्राविधिक समितिको बैठकले आनुवंशिक विधिबाट गैंडा गणना गर्न आवश्यक प्रोटोकल बनाउने निर्णय गरेको हो। समितिका संयोजक एवं विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्राचार्यले प्रोटोकल तयार गर्नका लागि छलफल सुरु भइसकेको जानकारी समेत दिनुभएको छ। विजय खबरमा खबरको सिलसिला जारी नै छ, हामीसँगै रहनुहोला।
2: 8.6
3: हेलो हाय ओ साथी तिमी कता हिडेको
4: हाय म आज गयाको ड्रेस सबिनेको
3: किन के पाइन्छ र त्यहाँ
4: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
5: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा
6: सम्पर्क गैंडाकोट ड्रेस शप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुंगाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना मोबाइल नम्बर 9846545090 र 9855505360
7: तेलको जर्किन बोक्दै कता हो दिदी
8: सञ्जीवनी तेल मिल
7: किन नि सञ्जीवनी तेल मिल नै
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
7: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
6: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
9: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
6: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 नयाँ चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9858026445 र 9848027445
10: उपभोक्ता सदस्य नामावली अद्यावधि गर्ने सम्बन्धी सूचना गैडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न हुने भएकोले संस्था को विधानको परिच्छेद 6 को धारा 26 को उपधारा 6 को अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने साथै क्लस्टर समिति खुल्ला महिला प्रतिनिधि लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधिक गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मञ्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ सदस्य अध्यावधि गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट वडा नम्बर 4 नवलपरासी बर्दगाड सुस्त पूर्व
11: ए नानी तिमीले छोरीको जन्म दर्ता गरायौ
12: गराउला नि काकु केको हतार छ र
11: राम राम राम राम त्यसो भनेर हुँदैन नि नानी जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न बाल बालिकालाई स्कुल भर्ना गर्न नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ
12: ओहो काकु त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु
11: जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराउनु
6: गैडाकोट नगरपालिका नवलपरासी बर्दघाट सुस्ता पूर्व
1: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ अब बाँकी खबर चालू आर्थिक वर्ष 2082-83 को पहिलो 9 महिनामा नेपालीहरू विदेश जाँदा 1,65,36 करोड रुपियाँ विदेशिएको छ नेपाल राष्ट्र ब्याङ्कले सोमबार सार्वजनिक गरेको 9 महिनाको विवरण अनुसार 2082 साउन 1 गतेदेखि चैत्र मसान्तसम्मको अवधिमा उक्त रकम देशबाट बाहिरिएको हो चालू आर्थिक वर्षको पहिलो 9 महिनामा विदेश पढ्न जाने विद्यार्थीले मात्र 1,12,84 करोड रुपियाँ साथमा लगेको राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाउँछ अघिल्लो आर्थिक वर्ष 2081-82 को पहिलो 9 महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यसरी देशबाट बाहिरिने रकम 2.6% कमी आएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 पहिलो 9 महिनामा नेपालीहरू विदेश जाँदा 1,69,84,00,00,000 रुपियाँ देशबाट बाहिरिएको थियो, जसमध्ये विद्यार्थीले मात्र 1,03,79,00,000,00,000 रुपियाँ लगेका थिए। राष्ट्रिय ब्याङ्कको विवरण अनुसार नेपाल घुम्न आउने पर्यटकले नेपालमा गर्ने खर्च पनि अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो 9 महिनामा 3.8% घटेको छ। चालु आर्थिक वर्ष 2082-83 पहिलो 9 महिनामा नेपाल घुम्न आउने पर्यटकले 64,10,00,000,00,000 रुपियाँ खर्च गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च 66,66,00,00,000,00,000 रुपियाँ रहेको थियो। नवलपुरबाट प्रहरीले भन्सार छलेर भित्राइएका 32,00,000 रुपियाँ मूल्य बराबरका सामान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उप परीक्षक अनिल पण्डितका अनुसार सोमबार बिहान देवचुली नगरपालिका 16 रजर स्थित पूर्व पश्चिम राजमार्गमा विशेष सूचनाका आधारमा प्रहरीले भन्सार छलेर ल्याइएका करिब 32,06,200 मूल्य बराबरका सामान नियन्त्रणमा लिएको हो। ना 5X8990 नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय रजरबाट खटिएको टोलीले रोकेर जाँच गर्दा नुनको बोरा लोड गरिएको ट्रकभित्र लुकाई छिपाई बिल बिचक नभएका विभिन्न अवैध सामान बरामद गरिएको प्रहरी नायब उपरीक्षक पण्डितले बताउनुभयो। प्रहरीले 450 किलो काँचो कफी, इयरबड 880 थान, मोबाइलका टेम्पर ग्लास 17,870 थान, स्मार्ट वाच 2,100 थान, मोबाइल राख्ने प्लास्टिक झोला 1,000 थान, मोबाइलमा टाँस्ने स्टिकर 1,000 थान, लेडिज सुट 220 थान, जिन्स प्यान्ट र कटन प्यान्ट 138 थान, साडी 170 थान र फाइबर ब्याग 1,300 थान सामान बरामद गरेको हो। बिल बिजक जारी नगरी भन्सार छलेर ल्याइएका भित्राइएका सामान सहित नियन्त्रणमा लिएको ट्रक आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय नलपरासी पश्चिम पठाइएको प्रहरी नायब उपरीक्षक पण्डितले बताउनु भएको छ। चितवनको भरतपुर महानगरपालिका 7 बुद्धचोक स्थित सम्भव अटो वर्कसपमा भएको हत्या घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा नलपरासी बर्दघाट सुस्ता पूर्व गैंडाकोट नगरपालिका 16 घर भए हाल भरतपुर 16 बस्दै आएका 27 वर्षीय कृष्णबहादुर खड्कालाई पक्राउ गरेको हो। वैशाख 22 गते राति करिब 11:50 बजे सम्भव अटो वर्कसपमा काम गर्ने रूपन्देही सैना मैना नगरपालिका 6 घर भए हाल भरतपुर 7 बस्दै आएका 30 वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते भएका खनाललाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले वैशाख 23 गते राति 12:20 जाँदा मृत घोषणा गरेका थिए। घटनापछि फरार रहेका आरोपी खड्कालाई चितवन प्रहरीको टोलीले कास्की प्रहरीसँग समन्वय गरी पोखरा महानगरपालिका 8 सभागृह चोक स्थित अशोक होटलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो। प्रहरीले उनलाई लुकाई छिपाई राख्न सहयोग गरेको आरोपमा स्याङ्जा घर भई हाल पोखरा 15 बस्ने 28 वर्षीय सम्राट गुरुङलाई समेत पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार मृतक खनाल र आरोपी खड्का बीच विगत 5-6 वर्षदेखि चिनजान तथा मित्रता रहेको खुलेको छ। सम्भव अटो वर्कसपमा केही दिनसँगै काम गर्ने क्रममा उनीहरूबीच आर्थिक लेनदेन भएको र रकम तथा मोबाइल फोनको विषयमा विवाद चर्किएको प्रहरीले जनाएको छ। विजय खबरमा अब मौसम खबरको पालो। हाल नेपालमा पश्चिमी वायु स्थानीय वायुको प्रभावका साथै पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी मधेस बागमती कण्टकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागका साधारणतया बादल लाग्नेछ भने देशका अधिकांश भूभागहरूमा आंशिक बादलसहित मध्यमदेखि सामान्य वर्षा भइरहेको समेत मौसम विज्ञान विभागले जनाएको छ। कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्टान सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ भने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब खेल खबरको पालो। इङ्ल्यान्डको पुरुष क्रिकेट टोलीले आगामी अन्तर्राष्ट्रिय क्यालेन्डरभित्र नेपालको भ्रमण गर्न सक्ने सम्भावना देखिएको छ। इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले सन् 2027 सन् 2031 अन्तर्राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपालमा T20 अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने विषयमा छलफल अघि बढाएको हो। हालका वर्षहरूमा नेपाली क्रिकेटले उल्लेखनीय प्रगति गरेको छ। गत वर्ष संयुक्त अरब इमिरेट्समा वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले पहिलो पटक पूर्ण सदस्य राष्ट्र विरुद्ध अन्तर्राष्ट्रिय श्रृङ्खला जितेको थियो। यद्यपि अहिलेसम्म टेस्ट खेल्ने कुनै पनि राष्ट्रको सिनियर टोलीले नेपालको भ्रमण गरेको छैन। यसैबीच क्रिकेट आयरल्यान्डले गत मार्चमा नेपाल क्रिकेट सङ्घ क्यानसँग 5 वर्ष रणनीतिक साझेदारी सम्झौताको घोषणा गरेको थियो, जस अन्तर्गत आयरल्यान्डले सन् 2026-27 सिजनमा नेपाल भ्रमण गर्ने योजना सार्वजनिक गरिसकेको छ। नेपाल र इङ्ल्यान्डको सिनियर टोली बीच पहिलो पटक गत फेब्रुअरीमा भएको T20 विश्वकपमा प्रतिस्पर्धा पुगेको थियो। मुम्बई स्थित रङ्गशालामा भएको खेलमा अन्तिम बलसम्म पुगेको थियो। त्यो खेलमा इङ्ल्यान्ड विजयी बनेको थियो। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। एसीको नतिजा सार्वजनिक, 65.98% विद्यार्थी सफल। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, शिक्षा, ऊर्जा र पर्यटन प्राथमिकतामा। चितवनमा सडक किनारका जोखिमयुक्त रुख हटाउन सुरु। चितवनका 800 भन्दा बढी परिवारले पाए लाल पूर्जा। बजेट अभावका कारण चितवनमा गत वर्षदेखि रोकिएको गैडा गणना अब अर्को वर्ष हुने। र नवलपुर प्रहरीद्वारा भन्सार छली भित्राइएका 32 लाख बराबरका सामान नियन्त्रणमा। नेपाल भ्रमणको तयारीमा इङ्ल्यान्डको क्रिकेट टोली। अवस्थ सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। माया कर्णेल बिदा हुन्छु। नमस्कार।
2: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
13: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
14: ल लिनुहोस्।
13: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
14: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
15: स्वाद मात्र होइन प्रेम पस्कने।
16: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
17: बगैचा एडभेन्चर रिसोर्ट,
16: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
17: बगैचा एडभेन्चर रिसोर्ट।
16: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
17: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट। रोड हर्कापुर गैडाकोट 11 नौलपुर मोबाइल नंबर 9857082693 9857082693
18: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
19: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, एकै 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
20: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
21: मेरो तोला कान्त सेना पर्वतदेखि, मेरो 2 वर्षदेखि स्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
18: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855505934।
16: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
22: अहिले बिहानको 7 बज्यो।
23: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
24: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
23: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
25: नौ न सुन्तली दिदी, वन त आगोले सखापै पार्न आँट्यो, के गर्ने होला भन्या?
26: या जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
25: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँसपात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नभई नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
26: ए हो त नि है, सही कुरा गर्यौ तिमीले। मैले त यतातिर सोच्दै नसोचे कि
25: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
26: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
27: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नगरपालिका नवलपुर।
28: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
29: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
28: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
29: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
28: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
29: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नौलपुर।
30: ओहो दाई नमस्कार।
31: नमस्कार,
30: आराम हुनुहुन्छ?
31: आरामै छु।
30: घर त राम्रो बनाउनु भएछ।
31: यसो भनौँ।
30: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
31: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
30: ए गजबको काम गर्दा रहेछन् त।
32: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
33: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
26: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
27: त्यस्तो राम्रो लाग्यो दिदी यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
0: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
1: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: güzel efem eksen 7.09.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, त्यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई

0: गर्नुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
3: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गएर हुन्न र?
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
5: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
6: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: तेलको जर्किन बोक्दै कता हो दिदी?
9: सञ्जीवनी तेल मिल।
8: किन नि सञ्जीवनी तेल मिल नै?
9: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
8: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
5: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
7: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
5: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्दो सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: जनहितमा जारी सूचना।
8: सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार, वन्य जन्तु तथा पंक्षी समेतलाई हानि नोक्सानी पुर्याई समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँ नगर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन अनुरोध छ।
7: कथम कदाचित वन डढेलो लागि हालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्ध पक्षहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डढेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षहरू सहकार्य गरी वन डढेलो तत्काल निभाउने प्रयत्न गर्नु हुन समेत हार्दिक अनुरोध गर्दछौ।
8: गण्डकी प्रदेश सरकार, पोखरा, नेपाल।
9: सर, एउटा प्रश्न सोधौँ है।
10: सोधन
9: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
10: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
9: हस्, धन्यवाद सर।
11: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
12: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवल।

वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बगैंचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैंचा एडभेन्चर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैंचा भित्र संचालित बगैंचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
3: बगैंचा एडभेन्चर रिसोर्ट
2: हर्स राइडिंग र अक्स कार्ट राइड को आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैंचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जय हनुमान ज्ञान गुण सागर।
9: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
2: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
9: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर गैडाकोट 9 नौलपुर।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
10: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
11: हे वन सम्पदा चोरी तस्करीमा लाग्नेहरू, होसियार होसियार, अब तिमीहरूका दिन गए, प्रहरी र नागरिक समाज तिमीहरूको निगरानी गरिरहेछ।
12: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
13: सिद्धार्थ चस्मा घर।
14: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
13: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैडाकोट 4 ओम शान्ति गेट अगाडि।
14: हजुर, हामी कहाँ नेत्र परीक्षण, उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
15: सम्पर्क सिद्धार्थ चस्मा घर, गैंडाकोट 4, ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98473 23613।
16: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
17: अहिले बिहानको 8 बज्यो।
18: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

मार्फत आगामी दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। तीन दशकदेखि औसत 4% सामान्य आर्थिक वृद्धिबाट गुज्रिरहेको अर्थतन्त्रमा दुई तिहाई नजिकको समर्थन प्राप्त सरकारले अनुशासन, डिजिटलाइजेशन र लगानी विस्तारलाई आर्थिक रूपान्तरणको आधार बनाएको छ। सरकारले सार्वजनिक खर्च कटौतीलाई समेत आगामी बजेटमा प्राथमिकता दिने तयारी गरेको छ। सार्वजनिक खर्च परिणाममुखी बनाउँदै सार्वजनिक संस्थानमा सुधार, खर्च कटौती र चुस्त सेवा प्रवाहलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ। आगामी आर्थिक वर्ष सार्वजनिक संस्थानको वर्गीकरण गरी गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने, रणनीतिक साझेदार भित्र्याउने वा बिजी बेस गर्ने स्पष्ट नीति कार्यान्वयन गर्ने योजना ल्याइएको छ। सरकारले आगामी आर्थिक वर्ष आयोजना कार्यान्वयनमा आयोजना प्रमुखलाई अधिक जिम्मेवार बनाउने तयारी गरेको छ। रूपान्तरणकारी आयोजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कडा समय सीमा सहित अघि बढाउने नीति तथा कार्यक्रमको लक्ष्य रहेको छ। चालू आर्थिक वर्ष तेस्रो त्रैमासिकमा आइपुग्दा आर्थिक गतिविधिमा सुधार देखिएको छ। अमेरिका, इजरायल र इरान युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण पनि मुलुकको आयात बढ्दा आर्थिक गतिविधि बढेको देखिएको हो। पेट्रोलियम पदार्थको हकमा नेपाल पूर्ण रूपमा आयातमा निर्भर छ। चालू आर्थिक वर्षको 9 महिनासम्म 2,50,000,000,000 रूपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पश्चिम एसिया तनावका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको छ भने भारतबाट विदेशी लगानी फिर्ता जाँदा अमेरिकी डलरको तुलनामा भारूसँगै नेपाली रूपियाँ कमजोर भएको छ। नेपाली रूपियाँ र भारूको स्थिर विनिमय दरका कारण डलरसँग भारू कमजोर हुँदा रूपियाँ पनि कमजोर हुन्छ। डलर बलियो भएपछि त्यसको असर विदेशी विनिमय संचितमा पनि देखिएको छ। डलर बलियो हुँदा नेपाली मुद्रामा रेमिट्यान्सका प्रभाव पनि उल्लेख्य बढेको छ। आर्थिक गतिविधि पनि बढेकाले मुद्रास्फीतिमा सुधार देखिएको केन्द्रीय बैंकले जनाएको छ। बागमती प्रदेश सरकारले हेटौडामा आफ्नै एकीकृत प्रशासनिक संरचना निर्माण गर्ने वर्षौंदेखिको योजनालाई कार्यान्वयनको चरणमा पुर्याएको छ। संघीय सरकारको वन तथा भू संरक्षण विभाग र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय बीच वन क्षेत्रको जग्गा उपभोगका लागि अन्तिम सम्झौता गरेको हो। उक्त सम्झौतासँगै प्रदेश सरकारले वन क्षेत्रको रूख कटान र संरचना निर्माणको लागि बाटो खुल्ला हुनेछ। जग्गा भोगाधिकार र रूख कटानका विषयमा विभाग र प्रदेश सरकार बीच औपचारिक सम्झौताको प्रक्रिया टुङ्गिएसँगै अब फिल्डमा काम शुरू हुने अवस्थामा पुगेको हो। लामो समयदेखि भाडाका घर र छरिएर रहेका पुराना सरकारी भवनहरूबाट कार्य सम्पादन गर्दै आएका प्रदेशका मन्त्रालयहरू अब एउटै परिसरमा व्यवस्थित हुने गरी एकीकृत संरचना निर्माण कार्य अघि बढेको हो। अब लघुवित्त वित्तीय संस्थाको ऋण तिर्दिन भन्ने र तिर्नु पर्दैन भन्नेहरूलाई कारवाही हुने भएको छ। सर्वोच्च अदालतले लघुवित्तको ऋण तिर्दिन भन्ने र तिर्नु पर्दैन भन्दै अभियान चलाउनेहरूलाई कारवाही गर्न सरकारका नाममा परमादेश जारी गरेको हो। विराटनगरका अधिवक्ता सदिन कार्की सहितले दायर गरेको रिटमाथि सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश दय हरिप्रसाद भुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो परमादेश जारी गरेको हो। अब लघुवित्त वित्तीय संस्थाको ऋण तिर्दिन भन्ने र तिर्नु पर्दैन भन्नेहरूलाई कारवाही हुने भएको छ। त्यस्तै सरकारले लघुवित्त वित्तीय संस्था विरोधी गतिविधि गर्नेलाई पनि नियन्त्रण गर्न आदेश दिएको छ। यो सँगै लघुवित्त वित्तीय संस्थाको काम कारवाहीमा कुनै प्रकारको अवरोध हुन नदिन पनि सरकारका नाममा आदेश जारी गरिएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ। नयाँ समर्थन मूल्य आजदेखि लागू हुने संघका सचिव मदन पोखरेलले जानकारी दिनुभयो। भौतिक र भर्चुअल रूपमा भएको बैठकमा चितवनलाई आधार मानेर नयाँ समर्थन मूल्य तोकिएको हो। नयाँ मूल्य अनुसार अण्डाको मूल्य बढेको छ। ठूलो अण्डा प्रति क्रेटको मूल्य 485 रुपियाँ र एक्सेल अण्डा प्रति क्रेट 500 रुपियाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डा प्रति क्रेटको 450 रुपियाँ थियो भने एक्सेल अण्डा प्रति क्रेट 465 रुपियाँ थियो। संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसै अनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ। अस्ट्रेलियाले नेपाली गुन्द्रुक, कोदो, भटमास र फापर तथा मकैमा प्रतिबन्ध लगाएको छ। नेपालबाट निर्यात हुने यी खाद्य सामग्रीको आयातमा कडाई गर्दै अस्ट्रेलियाले तत्कालका लागि आयातमा प्रतिबन्ध लगाएको हो। नेपालबाट निर्यात गरिएको खाद्य सामग्रीमा किरा भेटिएपछि अस्ट्रेलियाको नेशनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसनले यस्ता खाद्य सामग्रीमा प्रतिबन्ध लगाएको हो। अस्ट्रेलियाले नेपाली गुन्द्रुक, कोदो, भटमास र फापर, मकैमा प्रतिबन्ध लगाएको छ। अस्ट्रेलिया निर्यात हुँदै आएका यस्ता खाद्य
वस्तुमाथि प्रतिबन्ध लाग्दा हाल निर्यात ठप्प रहेको छ। निर्यात ठप्प हुँदा विदेशी मुद्रा आर्जनको स्रोत सुक्नुका साथै व्यापारिक सन्तुलन बिग्रिने पनि जोखिम बढेको छ। र नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिद दर 152 रुपियाँ 20 पैसा र बिक्री दर 152 रुपियाँ 80 पैसा निर्धारण गरिएको छ। त्यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर 110 रुपियाँ 30 पैसा र बिक्री दर 110 रुपियाँ 73 पैसा, क्यानेडियन डलर एकको खरिद दर 111 रुपियाँ 40 पैसा र बिक्री दर 111 रुपियाँ 84 पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिद दर 179 रुपियाँ 20 पैसा, बिक्री दर 179 रुपियाँ 90 पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 207 रुपियाँ 17 पैसा र बिक्री दर 107 रुपियाँ 79 पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र आधुनिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: पढ्ने होइन त अब 2000 मै जापानिज भाषा
1: 2000 मै जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेशनमा अब 2000 मै जापानिज भाषा
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र यूरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तँलाई जान्दछु नानी पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छाया चित्र गरेको धेरै राम्रो भइसकेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509934
0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
7: हेलो हाय ओ साथी तिमी कता हिडेको
8: हाय म आज गैंडाकोट ड्रेस सपिनेको
7: किन के पाइन्छ र त्यहाँ
8: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
9: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा
0: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855503060
10: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
11: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
10: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
10: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
11: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट 1 नवलपुर
12: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
13: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
12: भयो दाइ
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
14: तेलको जर्किन बोक्दै कता हो दिदी
15: सञ्जीवनी तेल मिल
14: किन नि सञ्जीवनी तेल मिल नै
15: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
14: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
16: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
17: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
16: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।

0: बालबालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: झाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण साह पुछा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
6: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
7: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बेटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: विजय टाइमचेन्जर।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612420437।
9: अहिले बिहानको 9 बज्यो।
10: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन,
8: यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

बताउनुभयो। पछिल्लो समय प्रधान न्यायाधीश नियुक्तिको क्रममा वरिष्ठता मेचिएको भन्ने सन्दर्भमा शाहले विगत 35 वर्षदेखि कंग्रेस एमाले र माओवादीले न्यायालयमा दलीय भागवण्डा र नातावाद घुसाएर न्यायालयभित्रै क्रिमिनल सेट अप तयार गरेको उहाँले दावी गर्नुभएको छ। न्यायालयको सर्वोच्च पदमा कुन नम्बरको व्यक्ति ल्याउने भन्दा पनि कुन पृष्ठभूमि र प्रियोजनका लागि ल्याइँदैछ भन्ने प्रश्न मुख्य भाग उहाँको भनाई छ। अधिवक्ता शाहले भर्खरै सिफारिश भएका प्रधान न्यायाधीशहरूबाट न्याय र सुशासनको आशा गर्न नसकिने समेत बताउनु भएको छ। कानूनको सिद्धान्त भन्दा मार्क्सवाद र नातावादबाट प्रभावित पृष्ठभूमि भएका व्यक्तिहरूबाट विधिको शासन स्थापित हुन नसक्ने तर्क गर्नुभएको छ। यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले 100 रूपियाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय राष्ट्रियताको हिसाबले सकारात्मक देखिए तापनि व्यावहारिक र कूटनीतिक दृष्टिकोणले चुनौतीपूर्ण रहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको बहसमूलक कार्यक्रम नेपाली बहसमा उहाँले नेपालले नोट राष्ट्रिय प्रतीक मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुनुपर्ने वस्तु भएको समेत उल्लेख गर्नुभएको छ। भारतसँग सीमा विवाद कायम रहेको अवस्थामा नोटमा नयाँ नक्सा राख्दा अन्तर्राष्ट्रिय व्यापार र सम्बन्धमा समस्या आउन सक्ने उहाँको भनाई छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका 6 बैरेनीमा 3 सवारी साधन एक ठाउँमा ठोकिँदा 37 घाइते भएका छन्। गैरराती 11:30 बजे काठमाडौँबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश 03001006 नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश 01006-7499 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। त्यसपछि सो बसलाई बिरगंजतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो। तीनवटा सवारी साधनमा रहेका जम्मा 68 यात्रुमध्ये 37 घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो। बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचार गराएर 3 डिस्चार्ज भइसके पनि बाँकी 34 काठमाडौँका विभिन्न अस्पतालमा अहिले उपचार चलिरहेको छ। गैरराती नै काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै 19 र त्रिवी शिक्षण अस्पताल महाराजगंजमा 9 पठाइएको थियो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 सिंहदरबारमा बस्नेछ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले नेपाल सरकार र गणतन्त्र भारत बीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी फौजदारी सम्झौता पेश गर्ने कार्यसूची रहेको छ। यस्तै अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले वैकल्पिक विकास र वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ। हिजो साँझ बोर्डले सार्वजनिक गरेको परीक्षाफल अनुसार परीक्षामा नियमिततर्फ कुल 4,30,667 विद्यार्थी सहभागी भएका थिए। जसमध्ये 2,84,160 विद्यार्थी उत्तीर्ण अर्थात ग्रेडेड भएका छन् भने 1,42,507 विद्यार्थीले नन ग्रेडेड प्राप्त गरेका छन्। यस वर्षको कुल उत्तीर्ण प्रतिशत 65.98 रहेको बोर्डले जनाएको। नतिजा अनुसार जीपीए 1.60 2 ल्याउने विद्यार्थीको संख्या 7 मात्रै छ भने 2-2.40 जीपीए ल्याउने 5,190 रहेका छन्। त्यस्तै 2.40-2.80 ल्याउने 55,977 2.80-3.20 ल्याउने 94,222 तथा 3.20-3.60 ल्याउने 80,372 विद्यार्थी रहेका छन्। सबैभन्दा उच्च जीपीए 3.60-4 प्राप्त गर्ने विद्यार्थीको संख्या 48,392 रहेको छ।

0: नया वर्ष को अवसर में गोदरेज का विभिन्न होम अप्लायंस को खरीद में आकर्षक ऑफर। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड में 2 केजी एरियल, ट्विन टॉप में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एयर कंडीशनर में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सजिलो ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: म्याग्दीको अन्नपूर्ण गाउँपालिका साथ महवेरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जमसम कोरला सड़क आज बिहानदेखि अवरुद्ध भएको छ। ढुङ्गा र माटोसहितको पहिरो खसेर 76 किलोमिटरको दूरीको बेनी जमसम सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो। सड़क अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जमसमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन्। स्थानीयवासीका अनुसार साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनका क्रममा जाने आउने पर्यटक र तीर्थयात्रीहरू समेत प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल सिन्हाले सड़क विभागका उपकरण परिचालन गरेर सड़क खुलाउन पहल भइरहेको जानकारी दिनुभयो। बागमती प्रदेश सरकारले हेटौँडामा आफ्नै एकीकृत प्रशासनिक संरचना निर्माण गर्ने वर्षौंदेखिको योजनालाई कार्यान्वयनको चरणमा पुर्याएको छ। संघीय सरकारले वन तथा वातावरण, भू संरक्षण विभाग र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय बीच वन क्षेत्रको जग्गा उपभोगका लागि अन्तिम सम्झौता गरेको हो। उक्त सम्झौतासँगै प्रदेश सरकारले वन क्षेत्रको रूख कटान र संरचना निर्माणका लागि बाटो खुलेको जनाएको छ। जग्गा भोगाधिकार र रूख कटानका विषयमा विभाग र प्रदेश सरकार बीच औपचारिक सम्झौताको प्रक्रिया टुङ्गिएसँगै अब फिल्डमा काम हुने अवस्था सिर्जना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले भोलि बुधबार पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गर्नुभएको हो। बिहान 9 बजे बस्ने गरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। रासपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको छ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ। बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने जनाइएको छ। बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि राजीनामा दिन दबाव बढ़ेको छ। भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीले बेहोरेको लज्जास्पद हारपछि प्रधानमन्त्री स्टार्मरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नै मन्त्री परिषदका सदस्यले समेत उनको बहिर्गमनको समय तालिका माग गरेका छन्। प्रधानमन्त्रीको राजीनामा माग्ने माग गृह सचिव सवाना महमूद समेत रहेकी छिन्। मन्त्री परिषदमा प्रधानमन्त्रीको निरन्तरतालाई लिएर स्पष्ट दुई धार देखिएको छ। उता अमेरिकाको दक्षिणी टेक्सासमा आइतबार एक कार्गो रेलको एक डिब्बामा 6 जना मृत अवस्थामा फेला परेको अमेरिकी संचार माध्यमले जनाएका छन्। लारेडो प्रहरी विभागका अनुसार मालवाहक रेल कम्पनी युनियन पेसिफिक का एक कर्मचारीले अमेरिका मेक्सिको सीमा नजिकै रहेको एउटा मालवाहक रेलमा तीनवटा शव फेला परेका हुन्। ती व्यक्तिहरूको मृत्यु कसरी भयो भन्नेमा प्रहरीले अहिले अनुसन्धान गरिरहेको टाइम्सले जनाएको छ। अन्तमा खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको नेपाल अमेरिका र स्कटल्याण्ड बीचको त्रिकोणात्मक श्रृंखला आजदेखि शुरू हुँदैछ। घरेलु टोली नेपालले स्कटल्याण्डसँग खेल्दै यसको शुरूआत गर्दैछ। खेल नेपाल र स्कटल्याण्ड बीचको खेल अहिले 9:30 बजे कीर्तिपुरस्थित टियु मैदानमा शुरू हुनेछ। यसअघिको घरेलु मैदानमै भएको नेपाल युएई र ओमान बीचको श्रृंखला नेपालका लागि सुखद रह्यो। नेपालले 4 मध्ये 3 खेलमा जित निकाल्यो। पहिलो खेलमै नेपालले युएईलाई 37 रनले हरायो। यस्तै दोस्रो खेलमा डीएलएस मेथडमा ओमानसँग 102 रनले स्तब्ध बनेको नेपालले तेस्रो खेलमा युएईलाई डीएलएस मेथडमा 6 रनले हराउँदा ओमानमाथि 81 रनको जित निकालेको थियो। नेपाली टोलीमा रोहित कुमार पौडेल कप्तान, दिपेन्द्र सिंह ऐरी उपकप्तान, कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आसिफ शेख, ईशान पाण्डे, गुलशन झा, सम्पाल कामी, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमार र करण केसी रहेका छन्। नेपालले गत जूनमा भएको श्रृंखलामा स्कटल्याण्डसँगको एक खेल जितेको थियो भने एक खेलमा पराजय भोगेको थियो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली

0: Muse FM 101.5
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तँलाई जान्दछु नाम, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
10: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाई गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
11: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: 91.6 FM। भन्ने होइन त अब 2000 मै जापानीज भाषा,
1: 2000 मै जापानीज भाषा कहाँ?
0: हजुर, एम्स एबोर्ड एजुकेशनमा अब 2000 मै जापानीज भाषा।
1: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
0: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजीलैंड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809333894।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550-54692 र 98550-54968।
0: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट,
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर, मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
6: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
6: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: ओहो दाई नमस्कार।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: घर त राम्रो बनाउनु भएछ?
2: अँ यसो भनौँ।
1: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
2: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
1: ए गजबको काम गर्दा रहेछन् त।
3: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.5
1: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
2: गराउला नि काकु, केको हतार छ र?
1: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाइ सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
2: ओहो, हो र काकु? त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
0: जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराउनु।
3: गैडाकोट नगरपालिका, नवलपरासी बर्दघाट, सुस्ता पूर्व

0: विद्यार्थीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486633। धन्यवाद।
2: हेलो हाय ओ साथी तिमी कता हिडेको?
3: हाय म आज गैराकोट ड्रेस भनेको
2: किन के पाइन्छ र त्यहाँ?
3: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
4: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैराकोट ड्रेस सपमा।
5: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855506360। गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 ले निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकारभित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौं। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
7: सञ्जीवनी तेल मिल।
6: किन नि सञ्जीवनी तेल मिल नै?
7: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
6: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
5: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
8: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
5: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
9: जय हनुमान ज्ञान गुण सागर।
10: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
5: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ।
10: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9 नवलपुर।
11: डेंगु रोकथाम तथा नियन्त्रणका लागि अत्यन्तै जरुरी सूचना।
12: डेंगु रोग एक प्रकारको भाइरसले हुने रोग हो। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ।
11: यो लामखुट्टे दिनको समयमा सक्रिय रहन्छ र विशेष गरी साँझ र बिहानको समयमा टोक्ने गर्दछ।
12: संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् र यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्छ।
11: डेंगुबाट बस्नको लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। साथै लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजी त्यसको व्यवस्थापन गर्नुपर्छ।
12: पानी राख्ने भाँडाहरू जस्तै पानी ट्याङ्की, गाग्री, ड्रम आदि सधैँ छोपेर राख्नुपर्छ। लामखुट्टेको नियन्त्रणको लागि घर वरपर पानी जम्न दिनु हुँदैन। यो कार्य वर्षायाम अगाडि तथा वर्षायाममा हरेक हप्ता गर्नुपर्छ।
11: लामखुट्टेको प्रजनन स्थल नष्ट गरी डेंगु वृद्धि नियन्त्रण गर्न व्यक्तिगत तथा सामुदायिक प्रयास अपरिहार्य रहन्छ।
12: विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: विजय टाइम चेंज। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204337।
14: अहिले बिहानको 10 बज्यो। प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम सामुदायिकको आवाज।

नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आजदेखि प्रदेश स्तरीय भेला शुरू गर्दैछ। पार्टीले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत प्रदेश स्तरीय भेलाहरू गरिरहेकै बेला देउबा समूहले पनि आन्तरिक रणनीति तय गर्न भेला शुरू गर्न लागेको हो। देउबा समूहले मंगलबार कोशी प्रदेश स्तरीय भेला मोरङको विराटनगरमा गर्दैछ। विराटनगरको बिग होटेलमा बिहान 11 बजेदेखि भेला शुरू हुने बताइएको छ। नेता मीन विश्वकर्माले विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गरिएको जानकारी दिनुभयो। देउबा समूहले भोलि बुधबार काठमाडौँमा बागमती प्रदेश स्तरीय भेला गर्ने भएको छ। भेला बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा दिउँसो 1 बजेबाट शुरू हुनेछ। यस्तै प्रदेश स्तरीय भेलाका लागि कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला र मधेस प्रदेशमा आनन्द प्रसाद ढुङ्गानालाई समन्वयको जिम्मेवारी दिइएको छ। गण्डकीमा मेघलाल श्रेष्ठ, बागमतीमा प्रकाश मान सिंह र डाक्टर प्रकाश रण महतले समन्वय गरिरहनु भएको छ। अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण मुलुकका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। आज बिहानसम्मको अध्यावधिक विवरण अनुसार बाढ़ी र पहिरोका कारण केही सड़क खण्डहरू अवरूद्ध बनेका छन् भने केही एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेका छन्। काभ्रेपलाञ्चोक जिल्लाको खुरकोट नेपालथोक कटुन्जे बेसी सड़क खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। गत वर्ष वैशाख 22 गतेदेखि नै प्रभावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको उक्त खण्ड बन्द गरिएको हो। सुरक्षाका कारण सो क्षेत्रमा सवारी साधन चलाउन अनुमति दिइएको छैन। कोशी प्रदेशका दुई मुख्य राजमार्गमा पनि अवरोध कायमी छ। भोजपुर नगरपालिका वडा नम्बर 5 बोखिममा वैशाख 12 गते आएको बाढ़ीका कारण सड़क अवरूद्ध भएको छ। हाल सो स्थानमा वैकल्पिक बाटोको समेत व्यवस्था गरी सड़क एकतर्फी रूपमा सुचारू गरिएको छ। शंखुवा सभाको मकालो गाउँपालिका 3 मा वैशाख 23 गते खसेको पहिरोका कारण राजमार्ग प्रभावित भएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नम्बर 2 लाम बगर स्थित सिस्नेरी दक्षिणकाली सड़क खण्डमा ईभी गाड़ी दुर्घटना हुँदा 9 जना भारतीय नागरिक घाइते भएका छन्। दुर्घटनामा 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब 11:15 बजे काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बागमती प्रदेश 01003365258 नम्बरको ईभी गाड़ी ब्रेक फेल भई सड़कको दाहिने पट्टिको भित्तामा ठोकिँदा दुर्घटना भएको थियो। प्रहरीका अनुसार गाड़ीमा चालक सहित 11 जना सवार रहेका थिए। तीमध्ये 9 जना भारतीय नागरिक र चालक सहित 2 जना नेपाली नागरिक रहेको बताइएको छ। दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: TCL का विभिन्न होम अप्लायंसर को खरीदमा क्याशब्याक तथा श्योर साउंड गिफ्ट्स, वाशिंग मशीनमा 6 केजी एरियल मैटिक, एसीमा फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL, इंस्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। भक्तपुरको सूर्य विनायकदेखि काप्री प्लान्चोकको धुलेखेलसम्म 6 लेनमा विस्तार भइरहेको सड़क आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती भएपछि स्थानीय तह र सरकारवाला निकायले चासो व्यक्त गरेका छन्। बनेपामा आयोजना निर्माण व्यवसायी तथा सरकारवाला बीच भएको छलफलमा वर्षायाम अघि यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन जोड़ दिइएको हो। छलफलमा सड़क विस्तार अन्तर्गत बनेपा क्षेत्रका सर्भिस लेन तथा सहायक सड़कहरूमा अवरोध रहित रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता निर्माण पक्षले जनाएको छ। बनेपा स्थित पुण्य माता खोला पुल र भैंसेपाटी खोला पुल आसपास अवरुद्ध बनेका सर्भिस लेन तथा सहायक मार्ग तत्काल सञ्चालनमा ल्याउन आवश्यक निर्माण कार्य अघि बढाइने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले भोलि बुधबार पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गर्नुभएको हो। बैठक बिहान 9 बजे बस्ने गरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनीष झाले जानकारी दिनुभएको छ। रासोपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी थालेको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नमस्कार।

0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: हेर त रगत रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
8: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
3: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
2: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
4: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550743503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।

0: ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
2: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
3: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
4: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
5: सर्जरी सम्बन्धी सेवा,
4: हार जोडी सम्बन्धी सेवा,
5: स्त्री तथा प्रसूति रोग सेवा,
4: बाल रोग सेवा,
5: न्युरो सर्जरी सेवा,
4: न्युरो साइकेट्रिक सेवा,
5: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
3: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन। फोन 056-525-514 र 525-517।
6: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
7: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
7: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
7: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
9: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
6: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
9: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।

0: BJ Tanche विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: से 1.6 सामुदायिक रेडियो।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैँचा एडभेन्चर रिसोर्ट नेपाल।

0: उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693।
0: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
2: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
1: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
3: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
4: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
5: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
4: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
7: तेलको जर्किन बोक्दै कता हो दिदी?
5: सञ्जीवनी तेल मिल।
7: किन नि सञ्जीवनी तेल मिल नै?
5: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
7: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
8: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।

0: बाल बालिकाको पढाई लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश
1: भन्ने होइन त अब 2000 मै जापानिज भाषा
2: 2000 मै जापानिज भाषा कहाँ
1: हजुर एम्स एबोर्ड एजुकेशनमा अब 2000 मै जापानिज भाषा
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन आईएलटीएस पीटी सेट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
1: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र यूरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0785012094 मोबाइल 9809233894

0: सुशैली सँगै सुमधुर तरङ्ग बोकेर आउने सामुदायिक रेडियो विजय एफएम 101.6
1: हेलो हाई ओ साथी तिमी कता हिँडेको
2: हाई म आज गयाको ड्रेस भनेको
1: किन के पाइन्छ र त्यहाँ
2: प्राय त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा
4: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुंगाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना मोबाइल नम्बर 9846545090 र 9855503060
5: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
5: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124337
7: अहिले मध्याह्नको 12 बज्यो

नेपाली रेडियो नेटवर्कको मध्याह्न 12 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक बस्दै शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची। आगामी वर्षको बजेट सिलिङ 18 अर्ब 90 अर्ब तोकियो। देवा समूहको प्रदेश स्तरीय भेला विराटनगरमा जारी। श्री विनायक धुलीखेल सड़क निर्माण सुस्त भएपछि सरकारवालाको चासो, काम तीव्र पार्न दबाव। वर्षाका कारण विभिन्न राजमार्गहरू प्रभावित। धादिङमा 3 सवारी एक आपसमा ठोकिँदा 37 जना घाइते। एसईको नतिजा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न र उत्तर पुस्तिका हेर्न पाउने। असार 1 गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय। नतिजामा 4% बढीले सुधार। अमेरिका र इजरायलसँग युएईले पनि इरानमाथि आक्रमण गरेको खुलासा। लावन टापुको आक्रमण युएईको सहभागिताको प्रमाण भएको रिपोर्टद्वारा पुष्टि। इन्डोनेसियामा 37 कागजातविहीन आप्रवास बोकेको डुङ्गा डुब्दा 14 जना बेपत्ता। र विश्वकप क्रिकेट लिग टूमा नेपाल र स्कटल्याण्ड बीचको खेल जारी। स्कटल्याण्ड विरूद्ध सन्दीपको सनसनीपूर्ण बोलिङ। फिफा विश्वकपका लागि अर्जेन्टिनाको 55 सदस्यीय प्रारम्भिक टोली घोषणा।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: मोटरसाइकल जित्ने मौका पनि। QR कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको बैठक सम्बन्धी खबरबाट संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। आज दिउँसो 1 बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने 6 दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो। प्रमुख प्रतिपक्षीय दल तथा नेपाली काँग्रेस दलका नेता भीष्मराज आङदाम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ। त्यस्तै श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर साईले सम्बोधन गर्नुहुने कार्यसूची छ भने आगामी आर्थिक वर्ष 83-84 लागि 18.90 खर्ब रुपियाँको बजेट सीमा सिलिङ तोकिएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मंगलबार बसेको अर्थ समितिको बैठकमा यसबारे जानकारी दिनुभएको हो। चालु आर्थिक वर्षको खर्च र राजस्वको अवस्था कमजोर रहेकी बेला आगामी वर्षको बजेटको तयारी भइरहेको छ। सचिव उपाध्यायले प्रस्तुत गरेको विवरण अनुसार चालू वर्षमा हालसम्म पुँजीगत खर्च जम्मा 26% मात्र भएको छ भने राजस्व संकलन लक्ष्यको 60% अर्थात 8.86 खर्ब मात्र पुगेको छ। संघीय संसद अन्तर्गतका 8 वटा संसदीय समितिका बैठक अहिले जारी छन्। बिहान 10 बजेदेखि जारी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विषयगत उपसमिति गठनको विषयमा छलफल भइरहेको छ भने पूर्वाधार विकास समितिको बैठकमा सड़क सुरक्षा मनसुनको समयमा सवारी व्यवस्थापनको विषयमा छलफल हुँदैछ। त्यस्तै महिला तथा सामाजिक मामिला समितिमा मधेसी आयोगको काम कारवाही सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल हुँदैछ। शिक्षा समितिमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था तथा भावी कार्ययोजनाबारे छलफल हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले बुधबार पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गर्नुभएको हो। बिहान 9 बजे बस्ने गरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। राष्ट्रपतिले आगामी फदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आजदेखि प्रदेश स्तरीय भेला शुरू गरेको छ। पार्टीले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत प्रदेश स्तरीय भेलाहरू गरिरहेका बेला देउवा समूहले पनि आन्तरिक रणनीति तय गर्न भेला शुरू गरेको हो। देउवा समूहले कोशी प्रदेश स्तरीय भेला मोरङको विराटनगरमा गरेको छ। नेता मीन विश्वकर्माले विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गरिएको जानकारी दिनुभएको छ। त्यस्तै देउवा समूहले भोलि काठमाडौँमा बागमती प्रदेश स्तरीय भेला पनि गर्ने भएको छ। भेला बबर महल स्थित कार्की ब्याङ्क्वेटमा दिउँसो 1 बजेबाट शुरू हुनेछ। देउवा समूहले प्रदेश स्तरीय भेलाका लागि कोशीमा कृष्ण प्रसाद सिटौला र मधेसमा आनन्द प्रसाद ढुङ्गानालाई समन्वयको जिम्मेवारी दिएको छ। त्यस्तै गण्डकीमा मेघलाल श्रेष्ठ, बागमतीमा प्रकाशमान सिंह र प्रकाशरण महतले समन्वय गरिरहेका छन्। भक्तपुरको सूर्यविनायकदेखि काभ्रे पलाञ्चोकसम्म को धुलीखेलसम्म 6 लेनमा विस्तार भइरहेको सड़क आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती भएपछि स्थानीय तह र सरकारवाला निकायले चासो व्यक्त गरेका छन्। बनेपामा आयोजना निर्माण व्यवसायी तथा सरकारवाला बीच भएको छलफलमा वर्षायाम अघि यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन जोड़ दिएको छ। छलफलमा सड़क विस्तार अन्तर्गत बनेपा क्षेत्रका सर्भिस लेन तथा सहायक सड़कहरू अवरोध रहित रूपमा सञ्चालन ल्याउने प्रतिबद्धता निर्माण पक्षले जनाएको छ। पुनः माता खोला पुल तथा भैंसेपाटी खोला पुल आसपास अवरुद्ध बनेका सर्भिस लेन तथा सहायक मार्ग तत्काल सञ्चालनमा ल्याउन आवश्यक निर्माण कार्य अघि बढाइने बताइएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकी मिया गम्भीर अपराध सम्बन्धी कसुरमा पक्राउ परेका छन्। सप्तरीको महादेवा गाउँ पालिका वडा नम्बर एक बल्थी घर भई हाल राजविराज नगरपालिका वडा नम्बर तीन पाखरेल टोल बस्ने 27 वर्षीय मुस्तकी मिया अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ परेका हुन्। उनलाई सोमबार राजविराजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण मुलुकका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। आधुनिक विवरण अनुसार बाढी र पहिरोका कारण केही सड़क खण्डहरू पूर्ण रूपमा बन्द भएका छन् भने केही एकतर्फी मात्र सञ्चालनमा रहेका छन्। काभ्रेपलाञ्चोक जिल्लाको खुर्कोट नेपाल थोक कटुञ्जेबेसी सड़क खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। गत वैशाख 22 गतेदेखि नै सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै पिपी राजमार्गको उक्त खण्ड बन्द गरिएको हो। सुरक्षाका कारण सो क्षेत्रमा सवारी साधन चलाउन अनुमति दिइएको छैन। कोशी प्रदेशका दुई मुख्य राजमार्गहरूमा पनि अवरोध कायमै रहेको छ। भोजपुर नगरपालिका वडा नम्बर 5 बोखिममा वैशाख 12 गते आएको बाढीका कारण सड़क अवरोध भएको थियो। हाल उक्त स्थानमा वैकल्पिक बाटोको समेत व्यवस्था गरी सड़क एकतर्फी रूपमा सुचारू गरिएको छ। संखुवा सभाको मकालु गाउँपालिका वडा नम्बर 3 नयाँ बस्तीमा वैशाख 23 गते खसेको पहिरोका कारण राजमार्ग प्रभावित भएको छ। अहिले सो स्थानमा पहिरो पन्छाएर बाटो एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका 6 बैरेनीमा 3 सवारी साधन एकै ठाउँमा ठोकिँदा 37 जना घाइते भएका छन्। गैराती 11:30 बजे काठमाडौँबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश 03001006 नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश 01006-7499 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। त्यसपछि सो बसलाई बिरगंजतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो। 3 सवारी साधनमा रहेका जम्मा 68 यात्रुहरू मध्ये 37 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय थादिङले जानकारी दिएको छ। बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचार गराएर 3 डिस्चार्ज भइसके पनि बाँकी 34 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी छ। गैराती नै काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै 19 जना र त्रिवेणी शिक्षण अस्पताल महाराजगंजमा 9 जनालाई पठाइएको थियो। स्थानीय अस्पतालमा उपचारका लागि लगिएका थप 6 जनालाई पनि पछि काठमाडौँ नै रिफर गरिएको जनाइएको छ। प्रहरीले दुर्घटनामा संलग्न 2 बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसई 2083 असफल भएकाहरूका लागि पूरक परीक्षा सञ्चालन गर्ने मिति तय गरेको छ। बोर्डले सोमबार सार्वजनिक गरेको नतिजासँगै पूरक परीक्षा असार 1 गतेदेखि सञ्चालन गर्ने जानकारी गराएको हो। बोर्डका अनुसार पूरक परीक्षा असार 9 गतेसम्म सञ्चालन हुनेछ। नन ग्रेडेड भएका विद्यार्थीलाई लक्षित गर्दै परीक्षा सञ्चालन गर्न लागि जनाइएको छ। यस वर्षको एसईमा नियमिततर्फ 430,667 विद्यार्थी सहभागी भएका थिए, जसमध्ये 284,160 विद्यार्थी ग्रेडेड भएका छन् भने 146,507 विद्यार्थी नन ग्रेडेड भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको विस्तृत कार्यतालिका तथा परीक्षा केन्द्र सम्बन्धी जानकारी छिटै सार्वजनिक गरिने जनाएको छ। त्यस्तै बोर्डले प्रकाशित नतिजामा चित्त नबुझ्ने परीक्षार्थीका लागि पुनर्योग र उत्तर पुस्तिका हेर्न पाउने व्यवस्था गरिएको पनि जनाएको छ। बोर्डका सदस्य सचिव जङ्गबहादुर अरियालले जारी गरेको विज्ञप्तिमा विद्यार्थीले अनलाइन मार्फतै पुनर्योगका लागि आवेदन दिन सक्ने उल्लेख गरेका छन्। मादक पदार्थ सेवन नापसी गरेर सरकारी गाडी चलाउँदा दुर्घटना गराएका कैलालीका गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलाई थनगढ़ी उपमहानगरपालिकाले 35,000 रुपियाँ क्षतिपूर्ति तिराउने भएको छ। गत शनिबार राति मेयर भट्टले चलाएको सुपप्र 01001661 नम्बरको सरकारी गाडी मोहनापुल अतरिया 6 लेन सड़क खण्डको गेटामा दुर्घटना भएको थियो। मापसे गरेर लट्ठ भएका मेयरले चलाएको गाडी सड़क छेउको रेलिङमा ठोकिएको थियो। थनगढ़ीका नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार उपमहानगरपालिकाका प्राविधिकहरूले गरेको मूल्याङ्कन अनुसार उक्त रेलिङ मरमत गर्न 35,000 रुपियाँ खर्च लाग्ने स्टेटमेन्ट निकालिएको छ। सही रकम बराबरको जरिवाना मेयर भट्टलाई तिराउन लागि हो। उपमहानगरपालिकाले रकम असुल गर्न नगर प्रहरी पठाए पनि मेयर भट्टले भने आफू स्वयंले नै रेलिङ मर्मत गरिदिने प्रतिबद्धता जनाएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वर्ष एलजी का घरायसी सामान पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुने छन्। एलजी, लाइफ्स गुड।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड।

0: विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिका र इजरायलसँगै संयुक्त अरब इमिरेट्स युएईले पनि इरानमाथि आक्रमण गरेको खुलासा भएको छ। अमेरिकी अखबार वाल स्ट्रीट जर्नलले सार्वजनिक गरेको रिपोर्ट अनुसार अमेरिका र इजरायलले आक्रमण गरिरहेका बेला युएईले पनि इरानमाथि सैन्य आक्रमण गरेको थियो। सोमबार सार्वजनिक उक्त रिपोर्टले इरान विरूद्धको युद्धमा अमेरिका र इजरायललाई साथ दिने अर्को देशका रूपमा युएईको सहभागिता रहेको दावी गरिएको छ। युएन पर्सियन खाडी स्थित इरानको लावन टापुमा रहेको एक तेल प्रशोधन केन्द्रमाथि गरिएको आक्रमणमा पनि संलग्न रहेको रिपोर्टमा उल्लेख छ। त्यस्तै मलेसियाको पश्चिमी तटमा रहेको पाङ्गोर टापुमा इण्डोनेसियाका 37 जना कागजात बिना प्रवासी बोकेको डुङ्गा डुब्दा 14 जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्। प्रारम्भिक अनुसन्धानले डुङ्गामा सवार 37 जना मध्ये 23 जना पीड़ितलाई उद्धार गरिएको जनाएको छ भने बाँकी व्यक्तिहरू पत्ता लगाउने प्रयास जारी छ। पेराक एमएका निर्देशक मोहम्मद सुकरी खोटोबलले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू मे 9 इण्डोनेसियाको किस्रनबाट पेनाङ तेरेङ्गान सेलेनगो र क्वालालम्पुर लगायत मलेसियाका अन्य गन्तव्यहरूतर्फ हिँडेको उल्लेख गरेका छन्। अब खेल खबर। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। किर्तिपुर स्थित त्रिवेणी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गरेको हो। नेपालका लागि सन्दीप लामिछानेले 4 विकेट हात पारेका छन्। 21 ओभरमा 2 विकेट लिएका सन्दीपले 23 ओभरको अन्तिम बलमा 3 विकेट हात पारेका हुन् भने

जाँदा जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची। आगामी वर्षको बजेट सिलिङ 18.90 अर्ब तोकियो। देवा समूहको प्रदेश स्तरीय भेला विराटनगरमा जारी। सूर्य विनायक धुलिखेल सड़क निर्माण सुस्त भएपछि सरकारवालाको चासो। काम तीव्र पार्न दबाव। वर्षाका कारण विभिन्न राजमार्गहरू प्रभावित। धादिङमा 3 सवारी एक आपसमा ठोकिँदा 37 जना घाइते। एसईको नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न र उत्तर पुस्तिका हेर्न पाउने। असार 1 गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय। नतिजामा 4% बढीले सुधार। अमेरिका र इजरायलसँगै युएले पनि इरानमाथि आक्रमण गरेको खुलासा। लावन टापुको आक्रमण युएको सहभागिताको प्रमाण भएको रिपोर्टद्वारा पुष्टि। इन्डोनेसियामा 37 कागजात बिना प्रवासी बोकेको डुङ्गा डुब्दा 14 जना बेपत्ता। र विश्वकप क्रिकेट लिग टूमा नेपाल र स्कटल्याण्ड बीचको खेल जारी। स्कटल्याण्ड विरुद्ध सन्दीपको सनसनीपूर्ण बलिङ। फिफा विश्वकपका लागि अर्जेन्टिनाको 55 सदस्यीय प्रारम्भिक टोली घोषणा। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने 1 बजे।

0: प्रत्येक श्रोता को मन को आवाज ती आवाज में सभी को मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदाय को आवाज।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न आउने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
8: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
10: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
11: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो, प्रति व्यक्ति

0: दुईवटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त
1: भयो दाई।
2: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM Excel 7.9.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
5: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैँडाकोट नगरपालिका, नवलपुर।
6: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
6: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
6: हर्स राइडिंग र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 693।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैँडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
6: सक्षम फर्निचर, गैँडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98 511 29 163, 98 550 74 503 र 98 511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: विजय एफएम 101.6
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोका कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
8: घरै उज्यालो
9: दाइ, ए दाइ, होइन दाइ त बोल्नु नै हुन्न त।
10: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
9: होइन, कसरी यस्तो भयो भाउजू?
10: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै, सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
9: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
10: भन्न नै लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
2: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
11: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: DJ Tanjeng. विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
0: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: तेलको जर्किन बोक्दै कता हो दिदी?
4: सञ्जीवनी तेल मिल।
3: किन नि सञ्जीवनी तेल मिल नै?
4: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
3: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।
6: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
7: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
10: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौं।
11: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाको।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौँ।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौं।
4: नरबहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट 3 ढोडेनी।
5: जय हनुमान ज्ञान गुण सागर।
6: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
1: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
6: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो।

0: राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट एक, ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: घरै उज्यालो।
12: हेलो, यता यता, म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
11: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
12: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: BJ 战舰 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 2 बज्यो।
0: भन्ने होइन त अब 2000 मै जापानीज भाषा
2: 2000 मै जापानीज भाषा कहाँ
0: हजुर एम्स एयरबोर्ड एजुकेशन मा अब 2000 मै जापानीज भाषा
2: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588094 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0785012094 मोबाइल 9809233894 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
2: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
2: सम्पर्क बगैचा एडवेंचर रिसोर्ट हरकपुर गैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082696
3: कस्तो
4: गर्मी यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
5: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
4: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
5: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नै बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
6: ए ल ल जाऊ जाऊ जाऊ
2: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9869122437
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
8: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ
5: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
5: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
8: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
7: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
9: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 0785012126। वेबसाइट www.maulakalika.org.np।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
3: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
4: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
3: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
5: ओहो दाई, नमस्कार।
6: नमस्कार।
5: आराम हुनुहुन्छ?
6: आरामै छु।
5: घर त राम्रो बनाउनु भएछ?
6: अँ, यसो भनौँ।
5: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
6: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
5: ए, गजबको काम गर्दा रहेछन् त।
7: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139। तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
7: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
7: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
4: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
7: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
4: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2, न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98 580 26 445 र 98 480 27 445।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98555 54692 र 98555 54968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98555 54934।
8: हेलो, हाई, ओ साथी, तिमी कता हिँडेको?
9: हाई, म आज गयाको ड्रेस भनेको।
8: किन, के पाइन्छ र त्यहाँ?
9: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
10: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
0: सम्पर्क गैडाकोट ड्रेस अप, गैडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
12: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
13: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
13: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
16: अहिले दिउँसोको 3 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। संसदमा नीति तथा कार्यक्रममाथि छलफल शुरू। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले माग्यो सरकारको जवाफ। सरकारलाई सामाजिक सञ्जालमा खोज्नु परेको भन्दै कटाक्ष। आगामी आर्थिक वर्ष 2083-84 लागि 18 खर्ब 90 अर्ब रूपियाँको बजेट सिलिङ तोकियो। बजेट निर्माणका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको अर्थमन्त्री वाग्लेको भनाई। अर्थ समितिद्वारा 5 उपसमिति गठन। लेखा समितिको पहिलो बैठकमै उठ्यो पोखरा विमानस्थलमा अनियमितताको विषय। पत्रकारलाई संसदीय रिपोर्टिङमा निषेध नगर्न वर्षमान पुनको आग्रह। मुलुकका विभिन्न 5 राजमार्गमा यातायात प्रभावित। अधिकांश स्थानमा मौसम नखुल्ने। फेरि आक्रमण भए 90%सम्म युरेनियम समृद्ध गर्ने इरानको चेतावनी। पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा 7 ज्यान गयो। ठूलो संख्यामा नागरिकहरू प्रभावित भएको दावी। र स्कटल्यान्डले नेपाललाई दियो 244 रनको लक्ष्य। सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै लिए 4 विकेट।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संसदमा नीति तथा कार्यक्रममाथि छलफल शुरू सम्बन्धी खबरबाट प्रतिनिधि सभा बैठक शुरू भएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल शुरू भएको हो। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो सार्वजनिक गरेको थियो। यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको जवाब माग गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरिरहेको अवस्थामा प्रधानमन्त्री बालन शाह विषयमा उठेर हिँड्नु अशोभनीय भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाब माग गरेको हो। कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री बाहिरिनु सामान्य विषय नभएको भन्दै प्रधानमन्त्रीको जवाब माग गर्नुभएको हो। यता नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले जनताप्रति जवाबदेही र उत्तरदायी भएर जनतासँगको खुलस्त संवाद लोकतान्त्रिक सरकारको कर्तव्य भएको बताउनु भएको छ। आज प्रतिनिधि सभामा बोल्दै आङदाम्बेले लोकतन्त्र बन्दकोठाको शासन नभएर खुला र सरल प्रक्रिया भएको स्मरण गराउनुभयो। नेता आङदाम्बेले प्रधानमन्त्री बालन शाहप्रति इंगित गर्दै सरकारलाई सामाजिक सञ्जालमा खोज्नु परेको भन्दै कटाक्ष गर्नुभयो। उहाँले संसद असामान्य परम्परासहित शुरू भएको ठम्माई रहेको पनि बताउनु भएको छ। आह्वान भइसकेको संसद एकाएकी स्थगन गरेर संसदको मुख्य अधिकार र दायित्व मानिने कानून निर्माण कार्यलाई खोसेर सरकारले करिब 150 कानून संशोधन र केही नयाँ कानून अध्यादेश मार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमा चोट पुर्याएको उहाँको भनाइ छ। आगामी आर्थिक वर्ष 2083-84 लागि 18.90 अर्ब रूपियाँको बजेट सिलिङ तोकिएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अर्थ समिति बैठकमा आगामी आर्थिक वर्षको बजेटको सीमाबारे जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको छ। यता अर्थमन्त्री डाक्टर सोनी मुवागलीले अन्तर्राष्ट्रिय सम्बन्ध आर्थिक कूटनीतिमा र लगानी प्रवर्धनमा सरकारले विशेष ध्यान दिएको बताउनु भएको छ। अर्थ समिति बैठकमा मन्त्री वाग्लेले मुलुकका अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध आर्थिक कूटनीतिमा र लगानी प्रवर्धनमा सरकारले विशेष ध्यान दिएको बताउनु भएको हो। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापनको चुनौती रहेको भन्दै अर्थमन्त्री वाग्लेले स्रोत जुटाएर छाड्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले 5 उपसमिति पनि गठन गरेको छ। संसदको सार्वजनिक लेखा समितिको पहिलो बैठकमै पोखरा विमानस्थल निर्माणको क्रममा भएको भनिएको अनियमितताको विषय उठेको छ। समितिको आजको बैठकमा राप्रपा सांसद खुशबू ओलीले यो विषय उठाउनु भएको हो। पहिले भएका छानबिन र अनुसन्धान प्रतिवेदन पनि हेरौं, तिनले के कस्ता समस्या औल्याएका छन् आजको बैठकमा सांसद ओलीले भन्नुभयो। प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा पोखरा विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततावारे लेखा समितिले छानबिन गरेको थियो। यता नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन अनन्तले मिनी पार्लियामेन्टका रूपमा रहेका संसदीय समितिमा संचार माध्यमलाई निषेध गर्न नहुने बताउनु भएको छ। सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले मीडियालाई निषेध गरेर कुनै छलफल हुन नहुने बताउनु भएको हो। लोकतन्त्रमा सुशासन जवाबदेहिता र पारदर्शिता सँगसँगै अगाडि जानुपर्नेमा उहाँको जोड छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा भएका कमजोरी सुधार्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। सिंहदरबारमा आज बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री पोखरेलले इन्धन अभाव र मन्त्री परिषदको निर्णयका कारण यस वर्षको शैक्षिक सत्र वैशाख 15 गतेदेखि शुरू गर्नु परेको जानकारी दिनुभएको छ। यस्तै आइतबारको विदा र क्रेडिट आवरका सम्बन्धमा कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौँ र ललितपुर महानगरपालिका सहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिसँग छलफल भइरहेको उहाँले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

रेफ्रिजरेटर मा फ्री इन्डक्सन फ्रन्ट लोड वाशिङ मशिन मा फ्री 6 केजी एरियल टप लोड मा फ्री 2 केजी एरियल सेमी अटोमेटिक मा 1 केजी एरियल डिश वाशर मा वाशिङ ट्याब्लेट र माइक्रोवेभ ओभन

0: जीका घर आशी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरु साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल सरकार बनाएको राष्ट्रपालाई आफ्नो विगत बारे जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा केसिन अगाडि बोल्दै उहाँले 2064 सालको चुनावमा अहिले राष्ट्रपालले पाए जस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गराउनुभयो। 64 सालमा तपाईहरू जस्तै धेरै मत ल्याएर भाँडोमा नै भुइँमा भएको नेता म हुँ। हार भन्दा जित सहन गाह्रो हुन्छ उहाँले भन्नुभयो। करिब तपाईहरूकै साइजमा थियौं केही समय पहिले आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन सकिन प्रचण्डको भनाइ छ। इतिहासले भनेको छ संख्या स्थायी हुँदैन ढुक्क हुनुहोस् जनताको समर्थन पनि सशर्त हुन्छ। उहाँले भने जस्तो भएन भने भोलिपल्टै हामीबाट सिक्नुहोस् यहाँ निषेध अपमान र प्रतिशोध होइन विश्वास र सहकारले प्राथमिकता पाउनुपर्छ। राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषय सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानवाधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयमा शोका लागि गरिनुपर्ने कार्यहरू समेत उल्लेख गरी आयोगले सरकार समक्ष पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभएको छ। मुलुकका विभिन्न 5 राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको आजको 1:30 बजेसम्मको तथ्याङ्क अनुसार 2 सड़क खण्डमा यातायात बन्द छ भने 3 खण्डमा एकतर्फी यातायात सञ्चालन भएको छ। बाढ़ीका कारण मध्य पहाड़ी लोकमार्गको भोजपुर नगरपालिका 5 बोखिममा एकतर्फी सड़क खुलेको छ। कोशी राजमार्गको शंखुवासभा जिल्ला स्थित मकालु गाउँपालिका 3 नयाँ बस्तीमा पहिरोले सड़क एकतर्फी छ। यस्तै बीपी राजमार्गको काभ्रे स्थित खुर्कोट नेपाल थोक कटुञ्जे बेसी चल्ने सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बेनी जोनसुन सड़क खण्डको म्यादी स्थित अन्नपूर्ण गाउँपालिका 3 जलथ थलेमा यातायात एकतर्फी सञ्चालनमा छ। यता काठमाडौँ उपत्यका लगायत देशका अधिकांश स्थानमा पूर्ण रूपमा मौसम खुल्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: अवसरमा एसियलका विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 टीसीएल, इन्स्पायर ग्रेटनेस।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

0: सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। फेरि आक्रमण भएमा 90% युरेनियम समृद्ध गर्ने इरानले चेतावनी दिएको छ। यो विदेशको खबर हो। इरानी संसद आयोगका प्रवक्ता इब्राहिम रेजाईले यो विकल्पबारे संसदमा समीक्षा गरिने बताएका छन्। यता पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीको गाड़ीलाई लक्षित गरी गरिएको बम विस्फोटमा 2 प्रहरीसहित 7 मृत्यु हुनका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ। अब खेलकुद। आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई 244 रनको लक्ष्य दिएको छ। आज किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाउँदै 243 रन बनाएको हो। स्कटल्याण्डका लागि जर्ज मोन्सेले 75 रन बनाएका थिए। नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै 4 विकेट लिएका हुन्। यस्तै नन्दन यादव र करण केसीले समान 2-2 विकेट हात पारे। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। संसदमा नीति तथा कार्यक्रममाथि छलफल शुरू। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग्यो सरकारको जवाब। सरकारलाई सामाजिक सञ्जालमा खज्नु परेको भन्दै कटाक्ष। आगामी आर्थिक वर्ष 2083-84 लागि 18.90 अर्ब रूपियाँको बजेट सिलिङ तोकियो। बजेट निर्माणका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको अर्थमन्त्रीको भनाई। अर्थ समितिद्वारा 5 उपसमिति गठन। लेखा समितिको पहिलो बैठकमै उठ्यो पोखरा विमानस्थलमा अनियमितताको विषय। पत्रकारलाई संसदीय रिपोर्टिङमा निषेध नगर्न वर्षमान पुनको आग्रह। मुलुकका विभिन्न 5 राजमार्गमा यातायात प्रभावित। अधिकांश स्थानमा मौसम नखुल्ने। फेरि आक्रमण भए 90% युरेनियम समृद्ध गर्ने इरानको चेतावनी। पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा 7 मृत्यु। ठूलो संख्यामा नागरिकहरू प्रभावित भएको दावी। र स्कटल्याण्डले नेपाललाई दियो 244 रनको लक्ष्य। सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै लिए 4 विकेट। हवस्त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र ऑक्स कार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्ति सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फनपार्क छ नि त्यही गएर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 4 मोबाइल 9862124437

वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: माया गर्छु भन्ने थाहा थियो, तर यतिसम्म झुट बोल्छौ भन्ने थाहा थिएन।
1: के झुट बोल्यो मैले विक्रम?
2: तिम्रो त बिहे भएर पनि डिभोर्स भइसकेको रहेछ, भन यति ठुलो कुरा किन लुकायौ मसँग?
1: मसँग कुरा भन्न लागेको थियो।

0: विजय एफएम 101.9
1: उपभोक्ता सदस्य नामावली अद्यावधिक गर्ने सम्बन्धी सूचना गैडाकुट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्षे कार्यकाल सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 को धारा 26 को उपधारा 6 को अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने साथै क्लस्टर समिति खुल्ला महिला प्रतिनिधि लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधिक गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मन्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ। सदस्य अध्यावधिक गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट वडा नम्बर 4 नवलपरासी बर्दगाड सुस्त पूर्व।
2: जय हनुमान ज्ञान गुण सागर।
3: सम्पूर्ण भक्तजनहरूलाई सूचना गैडाकोट 9 मा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
4: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
3: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे स्थान हनुमान मन्दिर गैडाकोट 9 नलपुर।
5: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बेटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
7: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बच्नुहोस्।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला जान्छ सिना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
6: हाई, म आज गयाको ड्रेस सपिनेको।
5: किन, के पाइन्छ र त्यहाँ?
6: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
7: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
8: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट आठ कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-5045-090 र 98550-5360।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकारभित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट, नवलप्रासी, बर्दघाट, सुस्ता पूर्व।
11: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
12: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूका लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
13: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-5988-30 र 598-834।
14: विजय टाइम्स।
0: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
15: अहिले दिउँसोको 4 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555

0: वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 परासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सापास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6
1: जनहितमा जारी सूचना।
2: सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार वन्यजन्तु तथा पंक्षी समेतलाई हानि नोक्सानी पुर्याई समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँ नगर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन अनुरोध छ।
1: कथम कदाचित वन डढेलो लागि हालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्ध पक्षहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डढेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षहरू सहकार्य गरी वन डढेलो तत्काल निभाउने प्रयत्न गर्नु हुन समेत हार्दिक अनुरोध गर्दछौ।
2: गण्डकी प्रदेश सरकार पोखरा नेपाल।
3: बालबालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
4: कसैले कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा कुनै प्रकारको यौनजन्य दुर्व्यवहार गरेमा सोबाट पीडित कर्मचारी सेवाग्राही वा निजका तर्फबाट जोसुकैले त्यस्तो व्यक्ति उपर व्यवस्थापक समक्ष 15 दिनभित्र लिखित वा मौखिक रूपमा गुनासो गर्न सक्दछ। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन 2071।
2: गण्डकी प्रदेश सरकार जनहितमा जारी सूचना।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता पानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयोटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो
8: घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
2: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
11: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
12: हाई, म आज गयाको ड्रेस भनेको।
11: किन, के पाइन्छ र त्यहाँ?
12: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
13: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
10: सम्पर्क गैंडाकोट ड्रेस अप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-45090 र 98550-50360।
14: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
15: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
16: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
17: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
18: सर्जरी सम्बन्धी सेवा,
17: हाड जोडी सम्बन्धी सेवा,
18: स्त्री तथा प्रसूति रोग सेवा,
17: बाल रोग सेवा,
18: न्युरो सर्जरी सेवा,
17: न्युरो साइकियाट्रिक सेवा,
18: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
16: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
19: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
20: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
21: अहिले साँझको 5 बज्यो।

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: दिशा लागिरहने त्यही 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
1: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
2: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-5934
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
8: ए दिदी पो आउनु भएछ आउनुस् भित्र बसम
9: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
8: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
10: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोबेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
11: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98511-29163 98550-74503 र 98511-84503
12: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछौं गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्तापूर्वक

0: नमस्कार नमस्कार नमस्कार अनि न्यानो अभिवादन कार्यक्रम रमाइलो साँझको प्रतीक्षा गरेर बस्नुभएका प्रिय आफन्तहरू सदाको चाहिँ आज पनि उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझको बसाइ लिएर। यति बेला मलाई प्रविधिबाट सहयोग मिलिरहेको छ अरुण घिमिरे भने आवाजमा छु म मनिषा शर्मा। अह साथीहरू के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ पक्कै पनि आफ्नै दैनिक कामधन्दामा व्यस्त मस्त सुस्त हुनुहुन्छ होला व्यस्तको बावजुद पनि कार्यक्रमको प्रतीक्षा पनि गरेर बस्नुभएको थियो होला आइसकेका छौँ तपाईँहरूसँगै कुराकानी गर्नको लागि। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गरिहालौँ। हजुर नमस्कार।
1: नमस्कार
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? रोशनजी के छ हाल खबर? सन्चै आरामै हुनुहुन्छ?
1: हजुर एकदमै सन्चै आरामै अहिलेको समयसम्म एकदमै ठिक छु। बरु हजुरमा के छ कस्तो छ नि?
0: हामी पनि एकदमै ठिकठाक छौँ भन्नुपर्छ रोशनजी।
1: हजुर
0: आज फर्स्ट कलर पनि हुनुहुन्छ, कुन गीत रोज्नु भएको छ रोशनजीले?
1: आज यो डिजिटल बजारा भन्ने सङ्ग सुनाउन लोकताको है त यो तुलसी पराजुली र हाम्रो लोचन भट्टराईको आवाजमा रहेको गीत है त।
0: हुन्छ पक्कै पनि सुन्नेछौँ हामी एकैछिनमा। साथीहरूलाई सम्झना समर्पण सार्नु होला है त।
1: विशेष त अब हजुर लगायत काबिटिङमा रहेर सहयोग गरिरहनु हुने हाम्रो अरुणजी अनि रेडियो रमाइलो परिवार सबैको लागि पनि जुन बस्दै गयो लोकताका सुनाउन चाहन्छु हजुरहरू सबैमा। अनि साथमा हुनुहुन्छ आज जन्मदिन परेको छ हाम्रो भोजपुरको भाइ हुनुहुन्छ प्रवीण मगर, राखुङतिर हुनुहुन्छ होला प्रवीण मगर, अनि धरानको दाइ हुनुहुन्छ शेखर प्रसाद श्रेष्ठ, उहाँहरू दुवैलाई जन्मदिनको केही विशेष शुभकामना पनि दिन चाहन्छु। अनि साथमा हाम्रो प्रकारज्यू काजीराम नेपालीज्यू, अनि दाई हुनुहुन्छ मनको साथी जीवन कार्की अरुणति खत्री, अनि शङ्कर कार्की हुनुहुन्छ गगन प्रेरकान्छ रत्न रत्नबहादुर थापा चन्द्र बस्नेत कुमारी योङखाङ अनि जोङ्गी बस्नेत हान्जी पुष्पा चामले, अनि टेक बहादुर कुमारै राजको शम्भु पटवाल, अनि नाम छुटेको अब धेरै साथीहरू पनि छ सबैलाई अब बस्दै गएको भाका सुनाउँदै हजुरको बसीबाट छुट्टिन्छु। नमस्ते बाई बाई।
0: नमस्कार बा बाई। आउनुभएको थियो रोशन फुलाहाङ राईजी हुनुहुन्थ्यो धरानदेखि, उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ कार्यक्रममा गीत रोजेर गइसक्नु भएको छ। पालो भने तपाईँहरूको नै छ, फोन डायल गर्न सक्नुहुनेछ स्टुडियोको नम्बरमा। कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गरौँ। हजुर नमस्कार।
2: हजुर पोखरेली नमस्कार गरे मनिषा दी हजुरसँग चाहिँ पहिलो चाहिँ थिएँ म।
0: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: पक्कै पनि म रेडियोलाई धेरै मान्ने रेडियोको प्यारो श्रोता मनको साथी जीवन कार्की भक्तपुरबाट है बागमती प्रदेशको भक्तपुर जिल्लाबाट, मेरो कमेन्ट चाहिँ पोखराबाटै हुन्छ, यसलाई अन्य यता नलिनु होला है।
0: हजुर पक्कै पनि। अनि के छालको वर्षन चाहिँ आरामै हुनुहुन्छ?
2: अघि हाम्रो दिउँसोतिर पानी परिरहेको थियो यता भक्तपुरतिर, अहिले चाहिँ रमाइलो घमाइलो घाम लागिरहेको छ। अनि गएर गएरतिर के छालको भयो?
0: यता पनि घाम लागिरहेको थियो, पानी चाहिँ परेको छैन भन्नुपर्छ।
2: हजुरको रेडियोमा चाहिँ लामो लगभग मेरो आवाज चाहिँ 4-5 महिनापछि गुन्जेको होला भन्न चाहे
0: है। हजुर अनि मसँग पनि पहिलो चोटि होला।
2: हजुर अरू आजसँग त भइरहेको हुन्छ, तर रेडियोमा चाहिँ धेरै कमेन्टहरू चाहिँ गरिरहेको हुन्छ, म चाहिँ काम विशेषहरूले गर्दा फुर्सद पनि हुँदैन मनिषाजी भन्न चाहे होइन।
0: हजुर हजुर
2: सम्पूर्ण आजहरूलाई चाहिँ मैले सम्पूर्ण यहाँ जति पनि सञ्चार कर्मी हुनुहुन्छ उहाँलाई सम्झेको, टेक्निसियन मित्रलाई मिठो माया मिठो सम्झना भन्न चाहे है।
0: हजुर
2: अनि यो देखेर कार्यक्रम सुन्दै हुनुहुन्छ होला हाम्रो आदरणीय मित्र गगन तेह्र थुमेजी, अनि प्यारो दाई रत्नबहादुर थापा, अनि हाम्रो चन्द्र बस्ने दाई हुनुहुन्छ, अनि प्यारी भयो अभागी रमिला बान्तब, अनि हाम्रो गाउँले छोरी लक्ष्मी राई, अहिले भर्खर आउनुभयो भाइ रोशन फुलाङ भाइलाई पनि धेरै सम्झेछु, हरपल रोशनी सानो, अनि हाम्रो सानो सम्झना हुनुहुन्छ मन्जु थापा हुनुहुन्छ, अनि आदरणीय दाई हाम्रो यता चितवनतिरै हुनुहुन्छ रामबहादुर खड्का, अनि हाम्रो प्रकाश न्युपानी हुनुहुन्छ, अनि हाम्रो प्रकाश गुरुङ पनि हुनुहुन्छ, अब धेरै हुनुहुन्छ यहाँ आफूसँग परिचित धेरै नाम छुटेको साथीहरूलाई पनि सम्झेको छु, बिस्तारै बिस्तारै हजुरको नाम लिनेछु, नरिसाउनु होला, नेपाली गीत सङ्गीतको जय होस्, स्वास्थ्यको ख्याल गर्नुहोला, ट्राफिक नियमको पालन गर्नुहोला, सबैको भलो चाहने मान्छे शुभरात्रि हजुर हस्त
0: हस् नमस्कार आहा आउनुभएको थियो मनको साथी जीवन कार्कीजी भक्तपुरदेखि उहाँसँग छोटो मिठो कुराकानी गर्न पायौँ साथीहरूलाई सम्झन समर्पण छाडेर गइसक्नु भएको छ कार्यक्रम रमाइलो साँझमा छौँ सुन्दै हुनुहुन्छ भने तपाईँहरूले नै फोन डायल गर्न सक्नुहुनेछ टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गरौँ हजुर नमस्कार
3: हेलो हजुर नमस्कार मनिषाजी
0: नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ
3: म गगन तेह्रथुमै बोल्दैछु पूर्वधरानबाट
0: गगनजी के छ हालखबर सन्चै आरामै हुनुहुन्छ
3: मेरो हालखबर एकदम ठिक छ म सन्चमै छु धरानतिर बिहान एकदम ठुलो पानी पर्यो
0: हजुर हजुर
3: अहिले चाहिँ पानी परेको छैन धुमिरहेछ दिउँसो चाहिँ निकै चर्को घाम पनि लाग्यो गर्मी पनि भयो होइन
0: हजुर
3: अनि के छ मनिषाजी आराम हुनुहुन्छ
0: हजुर हामी एकदमै ठिकठाक छौँ अनि यतातिर पनि मौसम दिउँसो चाहिँ घाम लागेको थियो बिहान पख चाहिँ हल्का पानी परेको थियो यता पनि त्यस्तै छ गगनजी
3: ए हजुर हजुर अब खै यो वैशाख जेठसम्म चाहिँ पानी पर्छ उता कति असार साउनतिर चाहिँ पानी पर्ने सम्भावना छैन भन्ने भनाइहरू पनि सुनिन्छ होइन अब यो भविष्यवाणी अब साकार हुन पनि सक्छ नहुनु पनि सक्छ होइन त्यो भोलिले बताउने कुरा हो
0: हजुर पक्कै पनि हुन्छ हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ साथीहरूलाई सम्झन समर्पण राख्न सक्नुहुनेछ है त
3: हुन्छ मनिषाजी र हाम्रो विजय एफएम अल इन्डिया टिमलाई गुड नाइट शुभ छ पनि र मिठो सम्झना भन्न चाहन्छु र अब बज्ने गीत पनि सुनेर इन्जोय भन्न चाहन्छु
0: हजुर धन्यवाद
3: हजुर हजुर मनिषाजी मेरो आवाज सुन्दै हुनुहुन्छ
0: हजुर सुनिरहेको छु
3: ए होइन अलिक मेरो फोनमा अलिक राम्रोसँग यो टावर नेटवर्क दिइरहेको हुँदैन अनि आवाज राम्रोसँग सुनिँदैन अनि
0: हजुर हजुर सुनि राम्रोसँगै सुनेको छ
3: ए ल हुन्छ र त्यसै गरी साथीहरूलाई सम्झना समर्पण गर्नुपर्दा हुनुहुन्छ अहिले भर्खरै आउनुभयो हाम्रो आत्मीय मित्र मनको साथी जीवन कार्की भक्तपुरबाट उहाँले विशेष गरी मिठो सम्झना भन्न चाहन्छु रत्न बाबा इतराम चौधरी अनि हाम्रो कुमार पर्जा कृष्ण गुरुङ अनि हाम्रो विष्णु खनाल वाकु हजारमान राई अस्मिता बान्तवा हरपल रोशनी प्रज्ञा गुरुङ हुनुहुन्छ विवश गुरुङ तीर्थ अनि हाम्रो प्रकाश गुरुङ हुनुहुन्छ राम न्यौपानी ओमरी सापकोटा मुरारी कोइराला अनि हाम्रो मुना राई लिम्बू नम्रता राई सहयात्री सरू अनि हाम्रो आशिष नयन बस्नेत कमला मुखिया अनि हाम्रो मुना मुखिया शुक्रराज रथली निर्दोष राज घले मगर पूर्वेलिया राई अनि हाम्रो मन्जु थापा हुनुहुन्छ ढकाल धर्मराज चन्द्र बस्नेत रोशन फुलाङ गणेश श्रेष्ठ लगायत यो टाइममा कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भन्दै ओके भाइ भाइ
0: नमस्कार म भाइ आउनुभएको थियो पूर्व धरानदेखि गगन तेह्रथुमेजी उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ रमाइलो साँझमा तपाईँहरूसँगै कुराकानी गर्नेछौँ सन्देशहरू पनि लिनेछौँ एकैछिनमा तपाईँहरू सन्देश पनि पठाउन सक्नुहुनेछ यति बेला हामी एउटा गीत सुन्छौँ त्यसपछि पुनः उपस्थित हुने नै छौँ स्वीकार्नुहोस् यो गीत तपाईँहरूको लागि

खोटाङ जिल्ला टेकटेल बजेर सम्झनामा आउँछौ हजारा यस्तै यस्तै रमाइलो मिठो गीत सुनिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ, रमाइलो साँझमा रमाइला रमाइला गीतहरू सुन्नेछौँ सुनाउनेछौँ। तपाईँहरू फोन डायल गर्न सक्नुहुनेछ, भर्खरै मात्र कार्यक्रम सुन्दै

0: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायौ?
1: गराउला नि काकु, केको हतार छ र?
0: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाइ सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिनभित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
1: ओहो, हो र काकु? त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
2: जन्म, मृत्यु, बसाइसराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
3: गैडाकोट नगरपालिका, नवलपरासी बर्दघाट, सुस्ता पूर्व।
4: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
5: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
4: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैडाकोट 4, काङ्ग्रेस चोक। प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
9: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
10: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
11: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: हेलो हाई, ओइ साथी, तिमी कता हिँडेको?
13: हाई, म आज गैंडाकोट ड्रेस सबिनेको।
12: किन, के पाइन्छ र त्यहाँ?
13: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
14: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
3: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8, काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98 456 45 090 र 98 550 50 360।
15: यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
4: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
15: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
4: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
16: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
3: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
17: लौन सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
5: जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
17: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 99 अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
5: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि
17: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
5: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
4: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
18: नारायणीको सुशेली सँगै सुमधुर तरङ्ग बोकेर आउने सामुदायिक रेडियो विजय एफएम 101.6।

0: अहँ एउटा गीत अनि छोटो व्यापारिक विश्रामपछि पुनः उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ। रमाइलो साँझमा तपाईँहरूसँगै कुराकानी गरिरहेका छौँ। तपाईँहरू फोन डायल गर्न सक्नुहुनेछ भर्खरै मात्र सुन्दै हुनुहुन्छ भने 0 78 50 14 06 को बाटो खुला गरिरहेका छौँ। तपाईँहरू यस नम्बरमा भत आउन सक्नुहुनेछ, साथै आफूलाई मनपर्ने गीतहरू रोजेर सुन्न सक्नुहुनेछ। स्टुडियोको लाइनमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार।
1: नमस्कार हजुर, गुड इभिनिङ।
0: गुड इभिनिङ, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर म पक्कै पनि झापा मकबाट म चन्द्र बस्नेश्वरी चुक्लुकै हजुरको सामु हाजिर हुन आइपुगेँ है त हजुर। चन्द्र बस्ने
0: हजुर पक्कै पनि। चन्द्रजी के छ हालखबर?
1: हालखबर यति बेला राम्रो छ, अब राम्रै छ भन्नु पर्यो। अब पहिले जस्तै एकदमै ठुलो गर्मी पनि होइन, यसो बेला बेलामा हल्का पानी पर्दैछ, शीतल शीतल छ। एकछिनमा गर्मी भए यस्तो मौसम हुन्छ, एकछिनमा फेरि शीतल भयो भने त आधा सन्जो आधा आधो बिसन्जो भने जस्तो छ है हजुर।
0: हजुर पक्कै पनि, कहिले घाम लाग्छ पानी आउँछ है, शीतल शीतल भन्छ मौसम चाहिँ यति बेला।
1: के गर्ने, मधेसको मधेस चाहिँ हो
0: हजुर पक्कै पनि।
1: नियम होइन, अब यस्तै हो, हामीले अब सुख सुख जसरी पनि हामीले अगाडि जानुपर्छ। अनि हजुरहरूकातिर अनि हजुर लगायत अल इन्डिया टिम पनि
0: हजुर, हामी पनि एकदमै आराम सकुशल छौँ भन्नुपर्छ। अनि मौसम पनि त्यस्तै हो यता पनि चन्द्रजी। हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण राख्न सक्नुहुनेछ है त।
1: हजुर हुन्छ। अब सर्वप्रथम अब हजुर प्राविधिक मित्र अरुण घिमिरेजी हजुर लगायत अल इन्डिया टिमलाई शुभेच्छा पनि शुभकामना गर्ने, उन्नति प्रगतिको कामना पनि गरेँ। जति साथीहरू यात्रामा हुन्छ शुभयात्रा भन्न चाहेँ। आज धेरै साथीहरूले जन्मदिन मनाउनु भयो, जन्मदिन मनाउने साथीहरूमा धरान सुनसरी धरान दशेखर प्रसाद श्रेष्ठ, त्यसै गरी काठमाडौँतिर हाल बसोबास प्रवीण मगर हुनुहुन्छ, भक्तपुर काँडाघारी काठमाडौँ काँडाघारीतिर हुनुहुन्छ लक्ष्मी छेत्री, उहाँहरू तिनैजनालाई जन्मदिनको धेरै धेरै कामना, उन्नति प्रगति स्वास्थ्यको कामना गरेँ। त्यसै गरी काठमाडौँतिर मन्जु थापा हुनुहुन्छ, त्यसै गरी आशिष नयन बस्नेत हुनुहुन्छ, आरके थापा कोपिला चामलिङ हुनुहुन्छ, त्यसै गरी मोती मगर हुनुहुन्छ, त्यसै गरी काजीराम ने हुनुहुन्छ, प्रकाश गुरुङ पनि हुनुहुन्छ, ओममणि चापकोटा मुरारी कैराला, त्यसै गरी गणेश श्रेष्ठ हुनुहुन्छ, मनको साथी जीवन कार्की भइहाल्नु भयो, त्यसै गरी नारायण निर्मला शाह भाइ शङ्कर कार्की, त्यसै गरी हुनुहुन्छ भाइ अक्षन राई रियात्मा किराती, भाइ रत्नबहादुर थापा, गगन तेरदमी रोसङ पलाङ राई, प्रतिमा स्वर्ती सयात्रीहरू, आरामिका राई लगायत जति साथीहरूले जाँदाबाट हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ सम्पूर्ण मेडाप्रेमी साथीहरूलाई आजको दिन शुभ रहोस् भनेर गुड इभिनिङ फेरि भेट्ने
0: नमस्कार बाबाई। आउनुभएको थियो झापाको दमकदेखि चन्द्र बस्नेजी हुनुहुन्थ्यो, उहाँले आफ्ना प्रिय आफन्तहरूलाई सम्झना समर्पण छाडेर गइसक्नु भएको छ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ ढकाल धर्मराजजीले। नमस्ते, म ढकाल धर्मराज वीर्त मोड झापा घरमै हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई अमृत सापकोटा र शान्ति श्री परियारको लाहोरे झोला बोलको गीत धनगढीको वशमा दुईबाट बजाइदिनुहोस् न ल भन्नुभएको छ। यस कार्यक्रम मार्फत सम्झना राख्नुपर्दा आज जन्मदिन मनाउनु हुने मेरी दिदी मिना ढकाल, मिनाजु सुरेन्द्र भण्डारी, मिडिया प्रेमी भाइ प्रवीण मगर, बहिनीहरू लक्ष्मी छेत्री, चिम्सी कला राई, भाइ छत्रयाम्फु, जय राजा इन्द्र कोशी, साथी भूमिका थापा, साथी जीवन देव पनि, सञ्जय खतिवडा, केबी जलन, मिडिया प्रेमी दाई शेखर श्रेष्ठ लगायत लाई जन्मदिनको लाखौँ शुभकामना मेरो भन्दै मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मेरो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै अब बज्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ ढकाल धर्मराजीले। धेरै धन्यवाद छ सन्देशको लागि। यति बेला आफ्नै टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार। प्रकाशजी के हाल खबर? हाम्रो पनि एकदमै ठिकठाक छ प्रकाशजी। के गर्दै हुनुहुन्छ यति बेला?
2: अहिले म चाहिँ अब कार्यक्रम सुनेर बसेको छु भनौँ न, मन मुटुमा बसेको कार्यक्रम हो यो, त्यही भएर यो सुनेर चाहिँ बसिरहेको छु भन्नु पर्यो।
0: हजुर, पक्कै पनि हुन्छ। हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झन समय पनि राख्न सक्नुहुनेछ है त।
2: सर्वप्रथम म हजुरलाई भन्न चाहन्छु
0: हजुर धन्यवाद,
2: हाम्रो कन्डोडुमको अरुण सरको लागि भयो र विजय रमेन्द्र साथ सम्पूर्ण साथी भन्न चाहन्छु, हाम्रो धरान बताउने रोशन फुलङको लागि धेरै सम्झना भन्न चाहे, र काठमाडौँबाट आउने हाम्रो जीवन कार्कीजीको लागि धेरै सम्झना, अहि भर्खरै आउनुभएको अन्त बस्नेजीको लागि धेरै सम्झना, गगन केरथमीजीलाई धेरै सम्झना, हाम्रो यता मोरङबाट आउने रत्नबहादुर थापाको लागि धेरै सम्झना, काठमाडौँबाट आउने आशिष मैनजी भयो, त्यो काठमाडौँबाट आउने मन्जु थापा, र यता धरान ढाबाबाट आउने हाम्रो के अरे मुना मुखिया, सिर्जना मुखिया, कमला मुखिया, सुनिल लिम्बू, राई अनिता भन्दछौँ, र यता झापाकै भनौँ न यता दुबईको रहने हाम्रो ढकल धर्मराजीलाई पनि धेरै सम्झना भन्न चाहे, यता गैँडाकोटबाट आउने सरोज सिन्चालीजी, मायरा नजी, मोती नगर, मुम्बडीजीलाई धेरै सम्झना, हाम्रो भरतपुर छोडाउने काजीराम नेपालजी, मुराजी कोइरालाजी, रामबहादुर खड्का, देवेन्द्र सापकोटा, मिनाबानीजी, यो कार्यक्रमलाई पासुकैबाट देश विदेश जहाँबाट पनि सुनेर भएको सम्पूर्ण दिदीबहिनी दाजुभाइ बुवामालाई भन्दै नमस्ते कार्यक्रम।
0: नमस्कार बाबाई, आउनुभएको थियो भरतपुरदेखि प्रकाश गुरुङजी, उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ राजखली मगरजीले, हेलो नमस्ते जोडले, सुन्दैछु भारतबाट घर उदयपुर, आदरणीय दाई शेखर श्रेष्ठ छत्रयामपुर र प्यारो लाफा प्रवीण मगरलाई तिनैजनालाई जन्मदिन कनमोल शुभकामना। साथीहरूको नाम लिनुभएको छ विवश कुलुङ पृथक, प्यारी बुनु अमिना सुनवार, रोशन फुलाङ राई, अर्जुन एक्का, आशिष नयन बस्नेत, प्याकुली गीता लिम्बू, अभागी रमिला राई, राज बिराही, इताराम चौधरी, अलिसा लिम्बू, शमशेर लिम्बू, रत्नबहादुर थापा लगायत धेरै साथीहरूको नाम लिनुभएको छ। सबै सबैलाई माया सम्झना छ भन्नुभएको छ। अन्त्यमा धेरै धन्यवाद छ सन्देशको लागि। मनको साथी जीवन कार्कीजीले लेख्नुभएको छ, हजुर पोखरेली नमस्कार, मनसाजी सुनिरहेको छु कार्यक्रम पोखराबाट, मनको साथी एकदमै राम्रो छ हजुर, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सबै साथीलाई सम्झेको छु, नेपाली गीत सङ्गीतको जय होस्, सबैको भलो माया चाहने मान्छे शुभरात्री भन्नुभएको छ जीवन गार्कीजीले, धेरै धन्यवाद छ सन्देशको लागि। रमिला बान्तवा राईजीले लेख्नुभएको छ, नमस्कार म अभागी रमिला बान्तवा, खोटाङ हाल सुनसारीबाट आज जन्मदिन मनाउनु हुने शेखर प्रसाद श्रेष्ठ, इन्द्रा केसी दुवैजनालाई जन्मदिनको अनगिन्ती शुभकामना सहित, सरस्वती राई, सहयात्री सरू, सोल्टी राई, एम चामलिङ, मनको साथी जीवन कार्की, राजकली मगर, हिताराम चौधरी, शम्भु कटुवाल लगायत सम्पूर्ण साथीहरूलाई शुभ सपनि भन्दै बाई बाई भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि। दिलसा राईजीले लेख्नुभएको छ, हेलो सेवा मधेस दिलसा राई, ग्रिन सिटी लामबाट ओछ्यानमा पल्टेर कार्यक्रम मजाले सुन्दैछु ल भन्नुभएको छ। यस कार्यक्रम मार्फत आत्मीय साथीहरू सम्झिनु पर्दा डियर मित्र आले, प्यारी फुलमाया राई, मुटुली सालिम्बू, प्रीति थामी, माया सरु छेत्री, दादा आशिष नयन बस्नेत, दादा शमशेर लिम्बू, ढकाल धर्मराज, दादा विवश कुलुङ पृथक, नाना लक्ष्मी बान्तवा, दादा जीवन फावेन, नाना जुनिता चामलिङ लगायत सम्पूर्ण धेरै साथीहरूको नाम लिनुभएको छ। नाम छुटेका साथीहरूलाई नि मिठो माया सम्झना छ, बाई बाई भन्नुभएको छ। धेरै धन्यवाद यो सन्देशको लागि। कुमार प्रजाजीले लेख्नुभएको छ, हेलो नमस्ते सी, सुन्दैछु कुमार प्रजा चितवनबाट, ह्याप्पी बर्थडे लक्ष्मी छेत्री एन्ड प्रवीण मगर भन्नुभएको छ कुमारजीले, धेरै धन्यवाद छ यो सन्देशको लागि। यति बेला भने हाम्रो अरुण सरले एउटा गीत सुन्नुपर्छ भन्दै हुनुहुन्छ उताबाट, हामी एउटा गीत सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुने नै छौँ। अहिलेलाई यो गीत तपाईँहरूको लागि।

0: लौरी झोलाको आउँदा मलाई ल्याइदिनु कसैले औठी तोलाको यस्तै यस्तै मिठो रमाइलो गीत सुनिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ, अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ। तपाईँहरू सुन्दै हुनुहुन्छ भने फोन डायल गर्न सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार।
1: हेलो, नमस्ते। नमस्कार।
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? को भन्नुभयो, नाम अलि बुझिन मैले। विनोद राई भन्नुभयो है? बुझिन। वियोग राई भन्नुभयो है? के छ हालखबर? सन्चै आरामै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ? हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ। साथीहरूलाई सम्झना समर्पण सार्न सक्नुहुनेछ है त? हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ वियोगजी, साथीहरूलाई सम्झिन सक्नुहुनेछ। नमस्कार, बाई बाई। आउनुभएको थियो बिगो वियोग राई भन्नुभएको थियो, उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ। अब पनि अन्त्यतिर आइसकेका छौँ, केही सन्देश हामीले सन्देशतर्फ लाग्छौँ। गगन तेरा थोमेजीले लेख्नुभएको छ, नमस्कार मनसाजी, सुन्दैछु धरनबाट। साथीहरूलाई सम्झिनु पर्दा रत्नबहादुर थापा, मनको साथी जीवन कार्की कृष्ण गुरुङ लगायत सम्पूर्णलाई भन्न चाहन्छु भन्नुभएको छ। मिसिङ रेवागजीले लेख्नुभएको छ, नमस्कार, गुड इभिनिङ भन्नुभएको छ। गुड इभिनिङ छ यहाँलाई पनि। साथीहरूको नाम लिनुभएको छ, एक्सन विराज, कृतिका बिहानी, अनुष्का, सरला राई, गीता लिम्बू, प्रीति राई, अल्का, मनिषा, एलिसा लिम्बू, निर्माला बनिम, अस्मी सोताङ, किरा तन्जन राई, फुची संस्कृति, कोपिला राई, भूमिका राई, आयुष, इन्द्र चामलिङ, उषा किरानी एन्ड अललाई भन्नुभएको छ। पूर्वेली आकाश राईजीले लेख्नुभएको छ, हेलो नमस्ते, विथ मी पूर्वेली आकाश राई फ्रम धरान राइट नाउ मलेसिया, हेपी बर्थडे टु यु। प्रवीण मगर, लक्ष्मी शेखर श्रेष्ठ एन्ड मिस यु अल फ्रेन्ड्स, बाई भन्नुभएको छ। मुना मुखियाजीले लेख्नुभएको छ, हेलो ब्युटिफुल सिस, नमस्कार, अरुण सरलाई पनि नमस्कार भन्नुभएको छ। हामी दुबईको तर्फबाट यहाँलाई पनि नमस्कार गर्न चाहे, म पनि सुन्दैछु इलामबाट। मुना मुखिया, हेपी बर्थडे, लक्ष्मी छेत्री, शिखर श्रेष्ठ, छत्र याम्फु, तिनैजनालाई, सबै साथीहरूमा सम्झना छ बाई भन्नुभएको छ। अनुप बोटेजीले, हेलो दिदी नमस्कार भन्नुभएको छ, नमस्कार छ यहाँलाई पनि। भावना मगरजीले लेख्नुभएको छ, मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ यो सम्पूर्ण सन्देशहरूको लागि। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, जाने पर्ने बेला भइसकेको छ। जाँदा जाँदै कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई विशेष विशेष धन्यवाद। फोन गर्नुभयो, सन्देशहरू पठाउनुभयो, तपाईँहरूलाई नै धन्यवाद दिँदै मेरो आवाज तपाईँहरूकै कार्यक्रममा पुर्याउन सहयोग गर्नुभयो। प्राविधिक मित्र अरुण घिमिरेजीलाई पनि विशेष विशेष धन्यवाद दिँदै मैलेको बसाइमा पक्कै पनि यसरी नै रम्ने रमाउन आउने बाचा गर्दै आजको बसाइमा बिदा हुन्छु। मनिषा शर्मा, नमस्कार, शुभ साँझ।

0: FM 101.6
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
2: कैलाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
4: भीमबहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
8: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: सामुदायिक रेडियो विजय एफएम 106.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा फर्मिला लामिसानीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। एससी परीक्षामा नल्फो र चितवनका विद्यालयको उत्कृष्ट नतिजा चित्त नबुझे पुनयोगसँगै उत्तर पुस्तिका हेर्न पाइने व्यवस्था, नन क्रेडिट विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गर्ने शिक्षा मन्त्री पोखरेलको भनाई। विजय सामुदायिक शिक्षा सदनमा विद्यालय स्तरीय आँखा परीक्षण, नारायणगढको स्टडी इनमा जेठ 8 गते एजुकेसन फेयर हुँदै कक्षा 12 दिएर बसेका विद्यार्थीलाई विशेष प्राथमिकता। र चितवनको कालिका नगरपालिकाका नगर प्रमुखको गाडी बजेटबाट सवाहन खरिद, निशुल्क सेवा सञ्चालन गर्ने योजना, दाउने खण्डको काम जेठ 15 भित्र सक्ने तयारी।
1: उपभोक्ता सदस्य नामावली अद्यावधि गर्ने सम्बन्धी सूचना। गैडाकुट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 को धारा 26 को उपधारा 6 को अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने, साथै क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधिक गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मन्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ। सदस्य अध्यावधिक गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट वडा नम्बर 4 नवलपरासी बर्दगाड सुस्ता पूर्व।
2: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट।
2: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैडाकोट 11 नौलपुर। मोबाइल नम्बर 98570-82693 98570-82696।
0: विजय खबरमा अब खबर विस्तारमा। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एससी 2082 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। एससी परीक्षामा यस वर्ष कुल 5,12,421 जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये नियमिततर्फ 4,41,566 जना तथा ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षा फारम भरेका थिए। सहभागी मध्ये 2,57,613 छात्रा, 2,54,801 छात्र तथा अन्य 7 जना रहेका छन्। यसैबीच नौलपुर, चितवन लगायतका विभिन्न विद्यालयहरूले एससीमा उत्कृष्ट नतिजा हासिल गरेका छन्। नौलपुरको गैडाकोट 2 स्थित गैडाकोट इङ्ग्लिस स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एससी परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट परीक्षा दिएका 60 जना विद्यार्थी मध्ये 25 जनाले 3.61 देखि 4 GPA प्राप्त गरेका छन्। यो कुल विद्यार्थी संख्याको 42% हो। विद्यालयको छात्रा तेजस्वी पन्तले 4 GPA ल्याएकी छन्। त्यसै गरी 23 जना विद्यार्थीले 3.21 देखि 3.60, 11 जना विद्यार्थीले 2.80 देखि 3.20 GPA ल्याएका छन्। विद्यालयका प्राचार्य हिरालाल अर्यालले विद्यार्थी, शिक्षक र अभिभावकको मेहनतका कारण विद्यालयले सफलता हासिल गरेको बताउनु भएको छ। प्राचार्य अर्यालले विद्यालयको शैक्षिक गुणस्तर र मेहनतलाई नतिजाले प्रमाणित गरेको बताउनु भएको छ। त्यस्तै गैडाकोट 2 रहेको कन्टिनेन्टल इङ्ग्लिस स्कुल कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलमा एससी परीक्षा दिएका 35 जना विद्यार्थीमध्ये 10 जनाले 3.61 4 GPA प्राप्त गरेका छन्। विद्यालयको छात्र मन्जिल शर्माले 4 GPA ल्याएका छन्। 8 जना विद्यार्थीले 3.21 3.60 GPA 12 जना विद्यार्थीले 2.81 3.20 GPA ल्याएका छन् भने 2 जना विद्यार्थीले 2.41 2.80 GPA प्राप्त गरेका छन्। विद्यालयका प्राचार्य विनोद पौडेलले विद्यार्थी शिक्षक र अभिभावक सबैको मेहनतले गर्दा विद्यालयले सफलता पाएको बताउनु भएको छ। प्राचार्य पौडेलले शैक्षिक वातावरणमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन विद्यालय प्रतिबद्ध रहेको बताउनु भएको छ। त्यसै गरी गैडाकोटचार स्थित स्मल हार्ट एकाडेमीले यस वर्षको एससी परीक्षामा 100% विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ। विद्यालयका 21 जना विद्यार्थीहरूले परीक्षा दिएकामा सबैले सफलता हासिल गरेका छन् भने छात्रा सृष्टि थापा मगरले 4 GPA ल्याएर विद्यालयको नामलाई थप गौरवशाली बनाएकी छिन्। त्यस्तै श्री रत्नराज्य लक्ष्मी विद्यालय पितौजीमा 70 जना विद्यार्थी सहभागिता रहेकोमा 1 जनाको 4 GPA सहित सबै विद्यार्थीले 100% उत्तीर्ण भएका छन्। गैडाकोट 1 रहेको सरस्वती निकेतन स्कुलका छात्र केशव आचार्यले 4 GPA प्राप्त गरेका छन् भने गैडाकोट 5 स्थित विजय सामुदायिक शिक्षा सदनमा छात्रा रेजिना मिश्र र नामी श्रेष्ठले 4 GPA प्राप्त गरेका छन्। यता चितवनको सामुदायिक विद्यालय नारायणी नमुना माविका 37 जना विद्यार्थीले एससीमा 4 GPA ल्याएपछि नेपालकै प्रथम भएको दावी गरिएको छ। विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार विद्यालयबाट यो पटक 380 जना विद्यार्थी एससीमा सामेल भएका थिए, जसमध्ये 1 जना बाहेक सबै उत्तीर्ण भएको प्रधानाध्यापक दवाडीले बताउनु भएको छ। दवाडीका अनुसार 216 जनाले 3.6 4 GPA ल्याएका छन् भने 3.2 3.6 GPA ल्याउने 102 जना विद्यार्थी रहेका छन्। 2.8 3.2 ल्याउने 21 जना र 2.4 2.8 GPA ल्याउने 3 जना विद्यार्थी रहेको दवाडीले बताउनु भएको छ। यसै गरी लिटिल फ्लावर स्कुलले भरतपुर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयतर्फ सबैभन्दा धेरै 4 जना विद्यार्थीले 4 GPA ल्याएर ल्याउने एकमात्र विद्यालय बन्न सफल भएको छ। विद्यालयका प्रिन्सिपल डाक्टर फादर मन्जुस एसजेका अनुसार यस वर्ष विद्यालयको समग्र नतिजा 98.88% रहेको छ। उहाँका अनुसार 68 जना विद्यार्थीले 3.6 GPA भन्दा माथि तथा 78 जना विद्यार्थीले 3.2 GPA भन्दा माथि अङ्क प्राप्त गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एससीको नतिजा सार्वजनिक गरेसँगै नतिजाप्रति असन्तुष्ट विद्यार्थीलाई पुनयोग तथा उत्तर पुस्तिका निरीक्षणको सुविधा उपलब्ध गराउने जनाएको छ। बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालद्वारा जारी विज्ञप्ति अनुसार परीक्षार्थीले अनलाइन मार्फत पुनयोगका लागि आवेदन दिन सक्नेछन्। पुनयोग गर्न इच्छुक विद्यार्थीले जेठ 1 गतेदेखि जेठ 7 गतेसम्म बोर्डको आधिकारिक वेबसाइटमा गएर आवेदन फारम भर्नुपर्नेछ। यस वर्षदेखि विद्यार्थीले पुनयोगका साथै आफ्नो उत्तर पुस्तिका हेर्न र पुनः परीक्षण गराउन समेत पाहुने व्यवस्था गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार यस व्यवस्थाले परीक्षा फलप्रति विद्यार्थीको विश्वास अभिवृद्धि गर्नुका साथै मूल्याङ्कन प्रक्रियालाई थप पारदर्शी बनाउने अपेक्षा गरिएको छ। त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एससीमा नन क्रेडिट विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले 1 महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको छ। गैडाकोट 5 स्थित विजय सामुदायिक शिक्षा सदनमा विद्यालय स्तरीय आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ। नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको आयोजना तथा विद्यालयको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आँखाको स्वास्थ्य परीक्षण गरी दृष्टि सम्बन्धी समस्या पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। परीक्षणका क्रममा विद्यार्थीहरूको दृष्टि जाँच, आँखा सम्बन्धी सामान्य समस्या पहिचान तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। यस्ता कार्यक्रमले बालबालिकाहरूमा समयमै आँखा सम्बन्धी समस्या पहिचान गरी उपचारमा सहजता पुग्ने विश्वास लिएको छ। विद्यालय प्रशासनले पनि विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने जनाएको छ। स्टडी इनले आगामी जेठ 8 गते चितवनमा एजुकेशन फेयर आयोजना गर्ने भएको छ। फेयर नारायणगढको लाइन्स चोक स्थित केल मलमा रहेको स्टडी इनको शाखा कार्यालयमा सञ्चालन हुने शाखा प्रमुख सुयोग पौडेलले जानकारी दिनुभएको छ। फेयरमा युके, अस्ट्रेलिया, युए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरिएको आयोजकले जनाएको छ। फेयरमा सहभागी विद्यार्थी तथा अभिभावकहरूले विदेशी शैक्षिक संस्थाका प्रतिनिधिबाट अध्ययन, भिसा प्रक्रिया, छात्रवृत्ति तथा अन्य आवश्यक विषयमा प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। आयोजकका अनुसार चितवन रहेका विद्यार्थीहरूले समेत भर्चुअल माध्यमबाट फेयरमा सहभागी भएर आवश्यक जानकारी लिन सक्नेछन्। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
1: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
4: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र।
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
5: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
6: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
6: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98-401-83-565। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। चितवनको कालिका नगरपालिकाले नगर प्रमुखको गाडी किन्ने बजेटबाट सब वाहन खरिद गरेको छ। गत भदौमा भएको जिन्स आन्दोलनका क्रममा नगर प्रमुखको सहित 3 गाडी जलेको थियो। प्रमुखले मोटरसाइकल प्रयोग गरेर सब वाहन खरिद गरिएको हो। नगर प्रमुख विनोद रेग्मीले 31 लाख रुपियाँमा सब वाहन खरिद गरिएको बताउनु भएको छ। जिल्लाको पहाडी भूभाग समेत पर्ने नगरपालिकाका विपन्न समुदायले मृत्युपछि अन्त्येष्टिका लागि लैजान सवारीमा खर्च गर्न नसक्ने भएकाले निशुल्क सञ्चालन गर्न सब वाहन खरिद गरेको रेग्मीले बताउनु भएको छ। कतिपय खाडी मुलुकबाट काठमाडौँसम्म ल्याएको सब समेत ल्याउन समस्या हुने भए गरेकाले सब वाहनलाई प्राथमिकता दिएको उहाँको भनाइ छ। मध्यबिन्दु 15 निवासी पूर्णबहादुर कुमारलाई चितवन राष्ट्रिय निकुञ्जले उपचार खर्चसहित 11 लाख क्षतिपूर्ति प्रदान गरेको छ। विक्रम सम्वत 2080 असोज 28 गते आफ्नो खेतमा काम गरेर फर्किँदै गर्दा नजिकैको खोलमा हात खुट्टा धुने क्रममा कुमारलाई गोहीले आक्रमण गरेको थियो। गोहीको आक्रमणबाट घाइते कुमारले उपचारको क्रममा एउटा खुट्टा गुमाएका थिए। भरतपुरको सिन्टर अस्पतालमा उपचार गराएका कुमारलाई अस्पतालको बिल भरपाईको आधारमा निकुञ्जबाट 2080 को माघ महिनामा उपचार खर्च बापत 6,13,378 क्षतिपूर्ति प्रदान गरिएको थियो। उपचारको क्रममा खुट्टा गुमाएका कुमारले अपाङ्ग परिचय पत्र बनाएर जंगली जनावरले आक्रमण गरेर अङ्गभङ्ग भए बापत जीविकोपार्जनका लागि निकुञ्जबाट पाउने राहतका लागि निकुञ्जमा निवेदन दिएका थिए। निकुञ्जमा उनको निवेदन परेपछि कागजातका आधारमा कुमारलाई जीविकोपार्जनका लागि थप 5,00,000 आर्थिक सहयोग उपलब्ध गराएको थियो। महेन्द्र राजमार्ग अन्तर्गत बुटोल नारायणघाट सडकको दाउनीमा 93% काम सकिएको छ। दाउनी खण्डको 14 किलोमिटर सडक मध्ये कालो पत्र र ढलान समेत गरेर सोमबारसम्म 13.75 किलोमिटर सडक निर्माणको काम सकिएको हो। दाउनीको 14 किलोमिटर पहाड़ी सडक 3 लेनको निर्माण भइरहेको छ। दाउनी अन्तर्गत पश्चिम खण्डको 11 किलोमिटर सडक मध्ये 3 किलोमिटर कालो पत्र र 7 किलोमिटर बढी सडक 3 लेनको निर्माण भइसकेको छ। त्यसमध्ये 700 मिटर सडक 3 लेनको बनाउने काम भइरहेको छ। इन्जिनियर पशुपति गेवालीका अनुसार जेठ 15 अगावै 3 लेनको सडक निर्माण पूरा हुनेछ। युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने उद्देश्यसहित मिरज ढुङ्गानाको नेतृत्वमा देशभर युवा सञ्चार गठनको अभियान तीव्र रूपमा अघि बढाएको छ। युवा केन्द्रित राजनीतिक अभियान अन्तर्गत देशभरका युवालाई एकीकृत गर्दै जनताको समक्ष सम्भावना र आकांक्षालाई नजिकबाट बुझ्ने तथा त्यसको समाधानका लागि सक्रिय पहल गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको बताइएको छ। अहिलेको आवश्यकता युवाको ऊर्जा विचार र नेतृत्वलाई संगठित गरेर देश निर्माणमा केन्द्रित गर्ने उद्देश्य अनुसार विभिन्न जिल्लामा संगठन विस्तार तथा जिम्मेवारीका बाँडफाँडको कार्य जारी रहेको जनाइएको छ। यसै क्रममा चितवन अध्यायको जिम्मेवारी समेत औपचारिक रूपमा घोषणा गरिएको छ। चितवनमा अभियानलाई प्रभावकारी ढंगले अघि बढाउन विश्व गुरूङलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने विकल घतानी र एन्जल थापा मगरलाई सह संयोजकको जिम्मेवारी तोकिएको छ। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसर चौराहामा यस आर्थिक वर्षमा 4 छावा जन्मेका छन्। गत आर्थिक वर्षमा 2 छावा जन्मेका थिए। थप एउटा हात्तीले यस वर्ष बच्चा जन्माउने अवस्थामा पुगेको छ। प्रजनन केन्द्रका प्रमुख मन फुरन्ड चौधरीका अनुसार तमौर रिमझिम लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन्। तीर्थमान कलीले पोथी र अरूले फाले छावा जन्माएका छन्। हाल केन्द्रमा 9 माउ 1 तालिमी बच्चा र 6 सानो बच्चा रहेका छन्। निकुञ्ज भित्रका विभिन्न पोस्टमा गरी हात्तीको संख्या 58 रहेको छ। गत वर्ष 2 हात्ती कतार पठाइएको छ। विक्रम सम्वत 2044 स्थापना भएको यस केन्द्रमा हालसम्म 68 बच्चा जन्मिसकेका छन्। त्यहाँका पोथी हात्तीलाई जंगली हात्तीले केन्द्रमा आएर गर्भदान गराउने गर्दछन्। अर्घाखाँसीको फाडिनी 8 दुर्गा फाट कुडुलेमा भएको बस दुर्घटनामा 2 घटनास्थलमै मृत्यु भएको छ भने 22 घाइते भएका छन्। पर्वतबाट अर्घाखाँसी सुपा देउराली दर्शनका लागि आएको G1D504 नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब परीक्षक दिवस बहादुर जीसीले जानकारी दिनुभएको छ। घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँसी अस्पतालमा पठाइएको पनि उहाँले जानकारी गराउनु भएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। एससी परीक्षामा नलफुर र चितवनका विद्यालयको उत्कृष्ट नतिजा। नतिजा चित्त नबुझे पुनः एकसँगै उत्तर पुस्तिका हेर्न पाइने व्यवस्था। नन क्रेडिट विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने शिक्षा मन्त्री पोखरेलको भनाई। विजय सामुदायिक शिक्षा सदनमा विद्यालय स्तरीय आँखा परीक्षण। नारायणगढको स्टडी इनमा जेठ 8 गते एजुकेशन फेयर हुँदै कक्षा 12 दिएर बसेका विद्यार्थीलाई विशेष प्राथमिकता। र चितवनको कालिका नगरपालिकाको नगर प्रमुखको गाडी बजेटबाट सवान खरिद निशुल्क सेवा सञ्चालन गर्ने योजना। दाउने खण्डको काम जेठ 15 भित्र सक्ने तयारी। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। प्रमिला लामिसाने बिदाउँछु। नमस्कार।
10: घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
8: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
10: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
9: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
11: अब सुन्नुहोस् पुरा समाचार।
12: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
11: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
12: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
11: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
12: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
11: मद्यपान र धूम्रपान सेवन नगरौँ।
12: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
15: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
2: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
5: वन अपराध नियन्त्रण सम्बन्धी सूचना।
6: वन फाड्ने, वन क्षेत्रको जग्गा जोत्ने, खन्ने, खनिज उत्खनन गर्ने, आवास गर्ने, सडक तथा अन्य पूर्वाधार बनाउने, घर छाप्रो बनाउने, व्यवसाय सञ्चालन गर्ने जस्ता कार्य वन अतिक्रमण हो।
5: यस्तै बिना इजाजत राष्ट्रिय वन, निजी वन, आवादी समेतको वन पैदावार, कटान, संकलन र ओसार पसार गर्ने सबै कार्य वन अपराध हुन्।
6: वन अतिक्रमण तथा बिना इजाजत वन पैदावार, कटान, संकलन र ओसार पसार गराउनेलाई वन एन 2076 को दफा 50 बमोजिम बरामद काठको बिगो जफत गरी अधिकतम 5 वर्षसम्म कैद वा 2,00,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ।
5: साथै 50,000 भन्दा बढी मूल्य पर्ने बोझवाहक जस्तै ट्र्याक्टर लगायतका अन्य सवारी साधनमा बिना इजाजत वन पैदावार ओसार पसार गराएमा सो बोझवाहक तथा सवारी साधन समेत जफत हुनेछ।
6: यसका अलावा वन पैदावारमा आधारित उद्योगले प्रचलित कानून विपरीत वन पैदावार राखेमा थप 2,00,000 रुपियाँ जरिवाना हुनेछ।
5: तसर्थ वन ऐन 2076 को बर्खी लाभ हुने कार्यहरू नगर्न, नगराउनु हुन सरकारवाला सबैमा हार्दिक अनुरोध छ।
6: गण्डकी प्रदेश सरकार, पोखरा, नेपाल।
3: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 ले निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
7: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायौ?
8: गराउला नि काकु, केको हतार छ र?
7: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाइ सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
8: ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
3: गैंडाकोट नगरपालिका नवलपरासी बर्दघाट सुस्ता पूर्व। विवाह, पार्टी, सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9862124337।
9: अहिले साँझको 7 बज्यो।

0: Muse FM
1: घर घरमा भान्साघर अब भान्साघर लङ रेन्ज चामल सेतो बोरामा पनि उपलब्ध छ।
2: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार
1: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
3: स्वाद मात्र होइन प्रेम पस्किने।
4: उपभोक्ता सदस्य नामावली अद्यावधि गर्ने सम्बन्धी सूचना गैडाकुट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 को धारा 26 को उपधारा 6 को अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने साथै क्लस्टर समिति खुल्ला महिला प्रतिनिधि लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधिक गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मन्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ। सदस्य अध्यावधिक गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट वडा नम्बर 4 नवलपरासी बर्दगाड सुस्त पूर्व।
5: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
6: भन्ने होइन त अब 2000 मै जापानीज भाषा।
7: 2000 मै जापानीज भाषा कहाँ?
6: हजुर, एम्स एब्रोड एजुकेशनमा अब 2000 मै जापानीज भाषा।
7: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
6: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्यूजीलैंड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778 50 12 94, मोबाइल 9809233894।
8: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौँ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
8: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: जय हनुमान ज्ञान गुण सागर।
15: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
16: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
15: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर गैडाकोट 9 नवलपुर।
16: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्।
0: पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
17: सर, एउटा प्रश्न सोधौँ है।
18: सोधन
17: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
18: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
17: हस्, धन्यवाद सर।
19: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: Zoya FM 101.9 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात घोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले साय सूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: सुन्तली दिदी वन त आगोले सखापे पार्न आँट्यो के गर्ने होला भने
7: जे सुकै होस् हामीलाई मात्र के को चिन्ता भने हाम्रो घरमा लागे होइन के अरे
6: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी अनि हाम्रा गाई बस्तुले खाने घाँस पात हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि यो कुरो बुझ्नुहोस् न
7: ए हो त नि है सही कुरा गर्यो तिमीले मैले त यतातिर सोच्दै नसोचे कि
6: वन जङ्गल त हामीलाई मात्र होइन हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको ए सुन्तली दिदी कुरै नसुने किन उठ्या
7: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि हिँड तिमी पनि
8: नरबहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी
9: हेलो हाय ओ साथी तिमी कता हिडेको
10: हाय म आज गैंडाकोट ड्रेस पिनेको
9: किन के पाइन्छ र त्यहाँ
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
11: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा
0: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 98456-45090 र 98550-50360
12: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
13: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
12: जाउँ न त जाउँ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
13: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
14: ए ल ल जाऊ जाऊ जाऊ
15: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
15: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
16: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
17: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
16: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
17: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
16: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
17: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
18: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण

0: उद्योग नारायणगढ़ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एसडीपी पोलिथिन पाइप, किसानहरूका लागि सिंचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
1: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ़, फोन नम्बर 056-598-833 र 598-834।
2: सडक आवागमनको लागि हो, यदि तपाईँले यसको दुरुपयोग गरी यसमा अवरोध वा क्षति पुर्याउनु भएमा तपाईँकै कारणले दुर्घटना हुन गई कसैको ज्यान जान वा अङ्ग भङ्ग हुन सक्छ,
3: त्यसैले एक उत्तरदायी नागरिकको हैसियतले सडक सुरक्षित बनाउन सहयोग गर्नुहोस्, सचेत नागरिकको परिचय दिनुहोस्।
4: बुढी बतास र खडेरीको समय छ, तपाईँको सानो हेल्थ चेकले ठुलो जनधनको क्षति हुन सक्छ, त्यसैले आगोको प्रयोग सावधानीका साथ गरौँ।
5: आगोको प्रयोग गरिसकेपछि राम्ररी निभाऊ।
4: सलाई लाइटर जस्ता वस्तु केटाकेटीले नभेट्ने ठाउँमा राखौ।
5: चुरोट बिडीका छुट्टा राम्ररी निभाएर मात्र फालौं।
4: विद्युतीय सामग्री प्रयोग गर्दा सावधानी अपनाऊ।
5: डिजेल, पेट्रोल, मट्टीतेल, ग्यास, सुकेका खर जस्ता वस्तु आगोबाट टाढा राखौं।

0: सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सिआइएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। दुई तिहाईको बहुमतपूर्ण उपयोग गर्दै उत्तरदायी भूमिका निभाउन प्रतिपक्षको आग्रह। नीति तथा कार्यक्रम खारेज गर्न एमालेको माग। संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि नै आशंका उत्पन्न भएको काङ्ग्रेसको आरोप।
1: संसदीय प्रणालीप्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा यस कारणले शंका उत्पन्न भएको छ भन्ने पनि ठम्याई हो।
0: अर्घाखाँचीको दुर्गाफाँट कुरुलेमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु, 27 जना घाइते। प्रतिनिधि सभाका सचिव हर्क राज राई पदमुक्त। नयाँ र पुराना भन्दा पनि नयाँ नीतिमा जानुपर्ने माग।
2: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गऱ्यौँ उस्तो गऱ्यौँ भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ, तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन।
0: सर्भरमा समस्या भएपछि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा 9 दिनदेखि ठप्प। सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दाइजु नली आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई छानी छानी सम्मान गरिने।
3: दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छन्।
0: र आइसिसी क्रिकेट विश्वकप लिग 2 को एकदिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल स्कटल्यान्डसँग 2 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: पारदर्शिताको संस्कार माथिल्लो तहबाट सुरु हुन्छ। राज्यका प्रमुख अङ्ग र त्यसका नेतृत्वकर्ताहरू जवाबदेही भए समाजका अन्य क्षेत्र पनि त्यसबाट प्रभावित हुन्छन्। उल्टो राज्यका उच्च तहकै निर्णय अपारदर्शी देखिन थाल्यो भने नागरिकमा शङ्का, अविश्वास र असन्तोष बढ्दै जान्छ। त्यसैले उच्च तहदेखि तल्लो तहसम्मको नेतृत्वकर्ता जिम्मेवार बन्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।

0: अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। अन्य 27 जना घाइते भएका छन्। सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडक खण्ड अन्तर्गत पाणिनी 8 को कुरुले फाँट नजिकै दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको र अन्य 2 जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरले जनाएको छ। मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका 19 की 78 वर्षीय राममाया बस्नेत, सोही ठाउँकी 78 वर्षीय बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका 5 की 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जेसी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्याम हरि भट्टराईले सिआइएनसँग बताउनुभयो।
1: घुम्ती पाल्पा सडक खण्डमा सुब्बा देउरालीबाट पर्वत जिल्ला तर्फ यो सर्गाखाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुपर देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनुहुँदो रहेछ होइन। त्यसमा चाहिँ ध1-ख-504 नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब 180 फिट तल खस्दाखेरि बसमा सवार चालक सहित 31 जना रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ, जसमध्ये चाहिँ 4 जनाको निधन भइसकेको छ अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यही हाम्रो जिल्ला अर्घाखाँची र केहीलाई चाहिँ रिफर गरेर फर्दर फरवर्ड गरिएको स्थिति छ।
0: घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको भनाइरहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरूलाई आधिकारिक डिलरबाट मात्र रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। मन्त्रालयका अनुसार पश्चिम एसियामा जारी द्वन्द्वका कारण करिब 1,85,000 टन मल आपूर्तिमा समस्या देखिएको छ। यसले आगामी धानबाली सिजनमा मल अभाव हुन सक्ने चिन्ता बढाएको छ। यस्तो अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले वैकल्पिक उपाय मार्फत मल आपूर्ति सहज बनाउने प्रयास भइरहेको जनाएको छ। साथै अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने थप समस्याप्रति सतर्क रहन पनि आग्रह गरिएको छ। मल अभावका मौका छुपी र बजारमा कम गुणस्तरको मल बिक्री हुने वा कालो बजारी बढ्न सक्ने भन्दै मन्त्रालयले निगरानी बढाएको समेत जनाएको छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मार्फत दर्ता भएका आधिकारिक डिलरबाट मात्र मल किन्न किसानलाई आग्रह गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले 1 महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो।
2: पूरक परीक्षा पनि हुन्छ, त्यो पूरक परीक्षालाई थप कसरी तयार गर्न सकिन्छ त्यसमा हामी कोअर्डिनेट गरेर डेफिनेटली अरू क्लासेसहरू केही विद्यार्थीहरूलाई दिन सकिन्छ भने त्यसको लागि पनि मन्त्रालयले हामीले अगाडि काम गर्छौँ। हामीले कसैलाई पनि विचार निषेध हामीले गरेका छैनौँ। हामीले पनि टिचरहरूलाई राजनीति गर्ने भए मार्कर छोडेर आउन मात्र आग्रह गरेका हौ, कसैलाई पनि हामीले राजनीति गर्न निषेध गरेका छैनौँ।
0: सरकारले 2/3 को बहुमतपूर्ण उपभोग गर्न उत्तरदायी भूमिका निभाउन प्रतिनिधि सभाका सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने अधिकांश विपक्षी दलका सांसदहरूले सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनको सवालमा गम्भीरता देखाउन सदनको ध्यान आकर्षण गराएका छन्। नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवेले प्रमुख प्रतिपक्षले परिणाम दिन नसक्ने शैलीको समर्थन नगर्न बताउनुभयो। उहाँले सरकारको संसदीय प्रणाली प्रतिको प्रतिबद्धता र निष्ठामाथि नै आशंका उत्पन्न भएको उल्लेख गर्नुभएको छ।
3: यो अधिवेशन असामान्य परम्परा सहित सुरु भएको छ भन्ने हाम्रो ठम्मै पनि छ। आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर संसदको मुख्य अधिकार र दायित्व मानिने कानून निर्माण कार्यलाई खोसेर सरकारले करिब 150 कानून संशोधन र केही नयाँ कानूनहरू अध्यादेश मार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको छ भन्ने पनि ठम्याए छ। हाम्रो संसदीय प्रणाली प्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा यस कारणले शंका उत्पन्न भएको छ भन्ने पनि ठम्याए हो।
0: बैठकमा नेकपा एमाले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेज गर्न माग गरेको छ। संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने माग गर्नुभयो। जेएनजी आन्दोलन र राष्ट्रपा सरकार गठनप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो,
4: नीति कार्यक्रम वस्तुत मुलुकको समग्र विकास एवं समृद्धि, दिगो शान्ति एवं स्थायित्व, नागरिक सुरक्षा, लोकतन्त्र तथा राष्ट्रियताको प्रवर्धनका लागि अपरिहार्य मार्गचित्र हो, किनभने राष्ट्रको विकास वा विनाश मुख्यत सरकारको सही वा गलत नीति तथा नेतृत्वले निर्धारण गर्दछ। त्यसैले राष्ट्रलाई असाधारण सङ्कटबाट बचाउन यसलाई समग्रमा खारेज गर्नुपर्छ र पूर्ण संशोधन तथा पूर्ण लेखन पुनर्लेखन गर्नै पर्दछ।
0: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य सही नभएको तर्क गर्नुभयो। पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्यलाई सधैँका लागि मेट्न आवश्यक रहेको भन्दै सुशासन, सेवा प्रवाह, सबलीकरण, लोकतन्त्र बलियो बनाउने विषयमा पुराना दलले कुनै कसुर बाँकी नराखेको बताउनुभयो।
5: पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् र त्यसमा प्रचण्डलाई पनि घिसारेर लाने गरिएको छ। के त्यही हो त सत्य? होइन। राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त झन् बिल्कुल हुँदै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पनि राष्ट्रपासँग दह्रो सहकार्य गरेको थिएँ। सरकारमा हामीले सुशासनका माध्यमबाट लोकतन्त्रको राम्रो सर्भिसिङ सुरु गरेका थियौँ। सेवा प्रवाहको सरलीकरण र मेरिटोक्रेसीमा जोड दिएका थियौँ। ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रियादेखि भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानबाट हामीले विधिको शासन अगाडि बढाउने।
0: राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले सुकुम्बासी व्यवस्थापनलाई व्यवस्थित गर्न नसकेको बताउनुभयो। उहाँले सत्ता स्थायी नहुने भन्दै दुई तिहाईको बहुमतलाई राम्रा कामका लागि उपयोग गर्न आग्रह गर्नुभयो।
6: सरकारी सम्पत्ति जोगाउनु पर्छ भन्ने मान्यता राख्छु, अवैध संरचना भत्काउनुहोस् त्यो भत्काउनु पर्ने पक्षमा म छु, तर मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन। सरकारले सुकुम्बासी बस्ती होइन हुकुम्बासीको मानसिकतामाथि प्रहार गर्नुहोस्। आज सत्ता र शक्तिको आँटमा कसैलाई जोगाइँदैन भने आज सत्ता पक्षका मात्र होइन मन्त्री परिषदका सदस्यसम्म हुकुम्बासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यहाँमाथि डोजर किन चल्यो? त्यसको प्रमाण यो संसदलाई चाहिन्छ।
0: बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारले नीति तथा कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिन सक्ने बताउनुभयो। संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले नीति तथा कार्यक्रमले धेरै क्षेत्रमा छोए पनि कार्यान्वयनमा चुनौती देखिन सक्ने उल्लेख गर्नुभयो।
7: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौँ उस्तो गर्यौँ भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ, तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन, जबसम्म हाम्रो नियत ठिक ठाउँमा हुँदैन। म यहाँहरू सबैजनालाई यो कुरा चाहिँ नि अनुरोध गर्न चाहन्छु, यहाँ एकले अर्कालाई अपमानित गर्न हामी यहाँ उभिएका होइनौँ। हामी सरकारलाई प्रश्न गर्छौँ, त्यसलाई सरकार पक्षले अन्यथा मान्नुपर्ने प्रतिवाद गरिहाल्नुपर्ने भन्ने कुरा छैन, हामी सरकारलाई मार्गदर्शन देखाउँछौँ।
0: यसैबीच सरकारले नेपाल र भारत सरकार बीच भएको फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त सम्झौता सभा समक्ष पेश गर्नुभएको हो। नेपाल र भारत बीच 2082 साल जेठ 5 गते यो सम्झौता भएको थियो। प्रतिनिधि सभामा सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँलाई 2083 वैशाख 29 गते आजबाटै लागू हुने गरी पदमुक्त गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले वैशाख 28 गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले यो निर्णय लिनुभएको हो। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने भएको हो। गाउँपालिकाले बालविवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बालविवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले बृहत सभा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। दाइजो नलिई आफ्नो छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका लागि राजकुमार महतोले सिआइएनसँग बताउनुभयो।
8: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौँ होइन र त्यसको लागि सूचना आज जारी गरिएको छ गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजु गरेर भेरिफाई गरेर किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजु गरेर त्यो दिन हाम्रो सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौँ।
0: साझा खबरमा अब खेल खबर। आइसिसी क्रिकेट विश्वकप लिग दुईको एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल स्कटल्यान्डसँग 2 रनले पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। यो जितसँगै स्कटल्यान्डले 29 खेलमा 36 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अङ्कसहित 7 स्थानमा रहेको छ।
9: सन्तोषी रावल। नेपालगञ्जमा म्याराथन तथा रात्रिकालीन दौड जस्ता प्रतियोगिताले दौड संस्कृतिको विस्तार
10: अनि त्यसपछि पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी त्यही अनुसारको मोटिभेसन प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगञ्ज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ।
9: यस्ता धेरै प्रतियोगिताको लागि आग्रह रिपोर्टसँगै हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्ला वर्षहरूमा नेपालगञ्जमा खेलकुद गतिविधि उल्लेखनीय रूपमा बढिरहेको छ। विशेष गरी नेपालगञ्ज म्याराथन र रात्रिकालीन दौड नाइट रन जस्ता प्रतियोगिताले सहरमा दौड संस्कृतिको विस्तार भएको छ। तर आवश्यक व्यवस्थापन र पूर्वाधारको अभावमा अपेक्षित उपलब्धि भने हासिल हुन सकेको छैन।
14: बर्दियाको गोलाकी अप्सरा बम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौडमा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नुभएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ।
15: सोचेको थिएँ अब फर्स्ट नै हान्छु भनेर अब त्यही अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन अब कोच हुनुपर्छ अब यदि मलाई टाइट एकदम कोचिङ गर्ने कोच हुनुपर्छ त्यो बनाउँछ म वेट लिन्छु टाइम पनि इम्प्रुभ गर्छु।
14: सल्यानका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौडमा तेस्रो स्थान प्राप्त गर्नुभयो तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ।
16: तयारी त्यस्तो थिएन योभन्दा अगाडि भरेमा 10 किलोमिटर खेल्यायो हो त्यो पछाडि ट्रेनिङ नै भएन अनि हाम्रो सल्यानतिर चाहिँ त्यस्तो गराउनु छैन हामीले अपिल त्यो लेखहरूमा नै गर्ने हो अनि तुल्सीपुर चाहिँ छ तर त्यति व्यवस्थित छैन गराउनु पर्याप्त छैन।
14: अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगञ्ज वरपर प्रतिभाको कमी छैन तर दक्ष प्रशिक्षणको अभावले खेलाडीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन। बाँकेको कोहलपुर 8 का समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो। बाल्यकालदेखि दौडप्रति रुचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ।
17: यस्तो बाटोहरूमा ट्र्याक आफूले ट्र्याक नापेर त्यसमा गर्छ त्यो मलाई बच्चैदेखि दौड्न अलि रमाइलो लाग्थ्यो म यसमा त्यही भएर अगाडि पनि हुन्थेँ त्यही भएर आर्मीतिरै फिल्डमा गएको अलि दौड अहिलेदेखि तयारी गर्दैछ।
14: नेपालगञ्जकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ। प्रशिक्षक राजेन्द्र कुमार साईको मार्गदर्शनमा दैनिक 2 घण्टा अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौडमा प्रथम हुन सफल हुनुभयो।
15: एकदमै खुसी लागिरहेको छ, यो सबै गुरुको हार्डवर्कको एचिभमेन्ट हो। म चाहिँ रङ्गशाला यहीँ नेपालगञ्जको रङ्गशालामा ट्रेनिङ गर्छु। पर डे 2 आवर हो। मेरो चाहिँ इन्जर थियो कम्मरको, त्यही पनि यत्रो इन्जरमा पनि यो फर्स्ट पोजिसन एचिभमेन्ट गर्दा चाहिँ खुसी लागेछ।
14: आयोजक नेपालगञ्ज म्याराथन अन्तर्गत रात्रिकालीन दौडका रेस निर्देशक चन्द्रबहादुर गुरुङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाडीको सहभागिता रहेको छ। यस वर्षको रात्रिकालीन दौडमा 150 जना खेलाडीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो।
18: स्कुलहरू बन्द भएको र भर्खरै हालसालै खुलेको हुनाले सहभागिता अहिले न्यून रहेको छ। त्यति खासै भएन। हामीले भने अनुसार चाहिँ नि हामीले भने अनुसारको चाहिँ नि त्यो सहभागिता देखिएन। किन आज फेरि यो फ्राइडेको दिनमा फेरि यो आज जानेहरूले गर्दाखेरि पनि अलिकति डिस्टर्बेन्स भयो। जे होस् अहिले टोटल गरेर लगभग हाम्रो 50 जना 5 किलो र 10 किलोमिटरमा 50 जना खेलाडीहरू सहभागी भएको छ। हाम्रो टार्गेट थियो 150 को टार्गेट हो।
14: खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ। प्रचार पहुँच र प्रोत्साहन पर्याप्त नभएको खेलाडीको गुनासो छ। ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाडी सहभागिता पनि बढाउन आवश्यक छ।
10: यसरी गर्नु एकदमै राम्रो हो, तर अझै मोर पार्टिसिपेन्टहरू चाहिँ गराउन सकियोस् भन्ने हो। मैले त्यस्तो पार्टिसिपेन्टहरू देखेन, अनि त्यस पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी, त्यही अनुसारको मोटिभेसन, प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगञ्ज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ। सुधार्नुपर्ने कुराहरू चाहिँ मैले नेपालगञ्जमा धेरै देखेको छु।
14: नेपालगञ्जलाई साँच्चीकै दौडमय सहर बनाउने हो भने प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने कतिपय खेलाडीहरूको बुझाइ छ। खेलाडीका लागि पर्याप्त सुविधा अभाव, प्रोत्साहन अभाव र पुरस्कार वितरणमा हुने ढिलाइका कारण खेलाडीको मनोबल घट्ने गरेको उनीहरू बताउँछन्। निशु जोशी, सिआइएन रेडियो कृष्णसार एफएम, नेपालगञ्ज, बाँके।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मनसुनमा कहाँ कहाँ जोखिम, के तयारी गर्नुपर्ने?
19: प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ। त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी, मधेस होइन, सुदूरपश्चिम, बागमती, गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ।
9: यस वर्ष विपदबाट बच्नको लागि के कुरामा ध्यान दिनुपर्छ? विशेष कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
20: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृङ्खला हेलो मौसम।
20: मनसुन पानी पर्ने समय मात्रै होइन, यो विपदको घन्टी पनि हो। यो वर्षको मनसुनमा तपाईँ बस्ने ठाउँ कतिको सुरक्षित छ, कहाँ कहाँ बढी खतरा छ त, र तपाईँले आजैदेखि के तयारी गर्नुपर्छ? नमस्कार, कार्यक्रम हेलो मौसममा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ। आजको हेलो मौसममा हामी यो मनसुनका समयमा हुने विपदका जोखिमका घटना र त्यसबाट बस्नका लागि हामीले अपनाउन पर्ने उपायका बारेमा कुराकानी गर्दैछौँ। कुराकानीको लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। यहाँलाई स्वागत छ। अघिल्लो पालिको मनसुनमा करिब 19 लाख प्रभावित हुने भनेर आकलन भइरहँदाखेरि यो वर्ष चाहिँ घटेर करिब 2.5 लाख चाहिँ प्रभावित हुने भनेर आकलन हुँदैछ भन्ने तयारी पनि सुनियो। खास यो चाहिँ त्यति धेरै ठुलो सङ्ख्याबाट स्वाट्टै 2-2.5 लाखमा घट्नुको कारण चाहिँ के होला?
19: अब एउटा त पहिला हामीले इस्टिमेट गरेको अलिकति बढी र अब प्र्याक्टिकल्ली चाहिँ लास्टमा चाहिँ वास्तवमा चाहिँ अलिकति थोरै चाहिँ भएको हो होइन. त्यो अनुसार अहिलेको चाहिँ अझ पोहोरको भन्दा पनि अलिकति फोरकास्ट अझै राम्ररी गरेको थप पनि हुने भयो एउटा.
20: त्यो पनि भयो, अर्को चाहिँ वास्तविक अनुमान डेटामा आधारित भएर पूर्वानुमान गर्ने प्रयास पनि गरियो अलिकति तथ्यमा आधारित भएर.
19: त्यो पनि सुधार
20: यसो हजुवाको भरमा भन्दा पनि तथ्यमा आधारित भएर गर्ने कोसिस हो भनेर बुझ्दा पनि भयो.
19: त्यसरी नै बुझ्दा हुन्छ.
20: जस्तो अब 2.5 लाख जनसङ्ख्या भने पनि जनसङ्ख्या, 19 लाख भने पनि जनसङ्ख्या, ज्यान त ज्यान हो नि त. यो आँकडा चाहिँ कतिको गम्भीरताको सङ्केत चाहिँ हो?
19: यस्तो हामीले यो पनि यतिजना चाहिँ प्रभावित हुनसक्छ भनेर हामीले अनुमान हो यो पनि है. यसमा पनि अलिक बढी चाहिँ प्रत्यक्ष रूपमा चाहिँ प्रभावै पार्ने भनेको चाहिँ यसको 10% चाहिँ बढी प्रभाव पर्छ प्रत्यक्ष. उनीहरू चाहिँ प्रभावितै हुन्छन् यतिजना चाहिँ भन्ने हो. अब 2,26,000 10% भनेको चाहिँ 22,000 होइन, 22,000 जति करिब चाहिँ प्रत्यक्ष प्रभावित हुने जनसङ्ख्या हो भने
20: त्यो पनि ठुलै अनुमान हो. 22,000 भनेको पनि
19: ठुलै अनुमान हो.
20: त्यसमध्ये पनि 5,100 करिब घर परिवार प्रभावित हुने भनिएको छ होइन. यो पनि विपदको चाहिँ ठुलै घन्टी बज्छ है भन्ने खालको सङ्केत पनि हो एक किसिमको.
19: अब यस्तो
20: पानी नपरे पनि अब
19: होइन, पानी नपर्ने नै भन्ने पनि छैन. फेरि अलिक कम पर्ने हो सरदर भन्दा अलिक
20: पर्न पर्ने
19: भयो होइन.
20: 40% पानी पर्न सक्ने सम्भावना
19: त्यो भनिसक्दाखेरि त अब फेरि सरदरै पानी पनि नपर्ने भन्ने पनि होइन नि त. फेरि पूर्वानुमान भन्नु र त्यसमा त अब हाम्रा विभिन्न कारणहरू अहिले जलवायु परिवर्तनका कारणले पनि हामीले कतिपय विषयहरू चाहिँ फोरकास्ट गऱ्यो भन्दा ठ्याक्कै नमिल्न पनि सक्ने हुन्छ होइन. त्यो बेलाको अब अहिले त झन् धेरै अगाडि नै गरेका छौँ नि त हामीले होइन. मन सुरु नै भएको छैन, सुरु भएपछि पनि अझ 4-5 महिनासम्म रहि नै रहन्छ भनेपछि
20: यसपालि कम प्रभाव पर्छ भनेर ढुक्कले बस्न सक्ने स्थिति त छैन. हामीले तयारी गर्नु पर्यो
19: विपदको दृष्टिबाट. त हामीले सरदर भन्दा कम भन्दै गर्दा पनि विपद त घट्छ भन्ने अनुमान छैन हाम्रो.
20: त्यसो भए अब कुन कुन क्षेत्र चाहिँ अलि बढी प्रभावित हुने जोखिम चाहिँ यहाँले अनुमान गर्नु भएको छ?
19: सबैभन्दा बढी प्रभाव हुने, बढी प्रभाव पर्ने भनेर प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ. त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी, मधेस होइन, सुदूरपश्चिम, बागमती, गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ.
20: लुम्बिनी प्रदेशलाई चाहिँ बढी जोखिमको हिसाबले किन अगाडि राखियो?
19: होइन होइन, यसमा एउटा त यहाँ सङ्ख्यात्मक हिसाबले भन्नुपर्छ. जुन हामीले यो घर परिवार र जनसङ्ख्याको जुन अघि भन्यौँ यतिजना, त्यहाँबाट अलिकति त्यहाँको जनघनत्वको पनि हिसाबले र त्यो प्रदेशमा अलिकति बढी पानी पनि अलिक बढी पर्ने जस्तो हाम्रो अनुमान भएको भएर त्यही अनुसार त्यहाँ बढी प्रभावित हुन्छ भनिएको.
20: जिल्लागत हिसाबमा छुट्याउन सकिने अवस्था छ कि छैन?
19: जिल्लागत हिसाबमा चाहिँ अहिले फाइनल भइसकेको छैन. हामीले कार्ययोजना स्वीकृति गरेर पब्लिस गरेपछि त्यो पछि नै फाइनल हुन्छ. बढी चाहिँ अब लुम्बिनीमा बढी भनिएपछि लुम्बिनीका धेरै जस्ता जिल्लाहरू सबै पनि पर्न सक्ने भयो होइन.
20: कस्तो खालको जोखिम चाहिँ अलिक बढी हुन सक्ने सम्भावना देखिएको छ? जस्तो बाढी, पहिरो, चट्याङ भयो होइन.
19: यहाँले भने जस्तै अब जुन यो प्रदेशहरूमा जिल्लागत रूपमा हेर्दा पनि हामीले ओभरअलमा चाहिँ हाम्रो 3 पहाडी, हिमाली र तराई क्षेत्रको अलिकति फरक किसिमको विपद हुने गर्छ. र त्यसमा बाढी र पहिरोको हिसाबले चाहिँ पहाडी क्षेत्रमा चाहिँ विशेष गरी अझ पहिरो र बाढी पनि आउन सक्ने भने मधेसमा चाहिँ बाढी र डुबानको समस्याहरू र त्यो सँगसँगै अब अलिकति पानी कम परेर त्यही मनसुनकै समयमा पनि ड्राउट, अलिक सुक्खाको समस्या पनि तराई
20: खडेरीको
19: खडेरी पनि
20: गत वर्ष पनि तराई मधेसमा त खडेरीले धान रोप्न नपाएर धेरै किसान मारमा पर्ने देखिएको थियो. यो वर्ष पनि त्यो दोहोरिने सम्भावना
19: छ. तर यसको लागि हामीले फेरि छुट्टै कार्ययोजना अलि अघि नै यसको तयार गरेर हामीले कार्यान्वयन चाहिँ आइरहेको छ. यदि यस्तै समस्या आयो भने पनि त्यही कार्ययोजना अनुसार नै हामीले काम गर्छौँ.
20: अब अलिकति तयारीको कुरा गरौँ. सरकारले गर्ने तयारी त थाँदैन छ, तर सरकार पुग्नुभन्दा अगाडि आफूले तयारी गर्नु पर्यो नि त. व्यक्ति आफै स्वयं तयारी अवस्थामा रहनु पर्यो. के गर्नुपर्छ त व्यक्तिले चाहिँ अब यो जुन मनसुन विपद छ, मनसुनजन्य विपदबाट जोगिनको लागि चाहिँ अहिले नै गर्नुपर्ने तयारी चाहिँ के छन्?
19: एकदम यहाँले राइट भन्नुभएको छ. अब विपद व्यवस्थापन चाहिँ एउटा हामी सबैको साझा जिम्मेवारी नै हो. एउटा निकाय, एउटा व्यक्तिको मात्र सिङ्गल प्रयत्नबाट यो व्यवस्थापन त्यति सहज हुँदैन. तर अर्को विषय भनेको चाहिँ अब विपद भन्ने बित्तिकै यति धेरै सेन्सिटिभ हुन्छ कि गभर्मेन्टका आर्म्सहरू चाहिँ त्यहाँ पुग्नुभन्दा अगाडि नै उहाँलाई सपोर्ट चाहिसकेको हुन्छ कि. कोही व्यक्तिहरू त 5-10 सेकेन्डको वा आधा मिनट, 1 मिनटको पनि सपोर्ट नपाएर पनि ज्यान जाने हुनसक्छ नि त. त्यस्तो अवस्थामा तुरुन्त कम्युनिटी होइन, परिवार, त्यहाँ वरिपरि जो हुनुहुन्छ उहाँहरूकै सपोर्ट नै सबभन्दा महत्त्वपूर्ण हुन्छ. त्यही भएर आम नागरिकहरू सबैले चाहिँ आफआफ्नो तर्फबाट चाहिँ एकअर्कालाई सहयोग गर्ने होइन आफ्नो विपद कुन विपद पर्दाखेरि कसरी सजग रहने भन्ने विषयहरू जुन हामी प्राधिकरण लगायत विपद सम्बन्ध निकायहरूले विभिन्न श्रव्य दृश्य सामग्री मार्फत हामीले प्रचार प्रसार गरेका छौँ त्यो विषयहरूमा पनि यहाँहरूले चनाखो भएर अलिक सचेत
20: प्रचार प्रसार चाहिँ कहाँ हेर्ने त कसरी हेर्ने
19: त्यो प्रचार प्रसार यहाँहरूको एउटा मिडियम पनि भयो भने यस्तै हामीले आम सञ्चार माध्यमहरू पनि छ सोसियल मिडियाहरू धेरै जसो सबै
20: सामाजिक सञ्जालहरूमा विपद व्यवस्थापन प्राधिकरणको त आफ्नै फेसबुक पेज पनि छ
19: हामीले विभिन्न हाम्रो विभिन्न अब डिजिटल प्लेटफर्महरू छ होइन सबै ती प्लेटफर्महरूमा यहाँले भने जस्तै फेसबुकमा होइन भाइबरमा युट्युबमा टिकटकमा सबै हाम्रो प्राधिकरण पनि छ आफ्नो हाम्रो प्लेटफर्म भने अरू जस्तै विपद सम्बन्ध निकाय सुरक्षा निकायहरू तिनटैको पनि आफ्नै प्लेटफर्महरू छ त्यस्तै गरी स्थानीय पालिकाहरू प्रदेशहरूको होइन धेरै निकायहरू हुनुहुन्छ जो विपदमा आपद हुनुहुन्छ उहाँहरूका आफ्ना प्लेटफर्महरू
20: निकायहरू चाहिँ के के छन् जस्तो
19: नजिकै स्थानीय पालिका भयो वडा स्तरमै पनि विपद समितिहरू हुन्छ होइन त्यसो समुदाय स्तरका समितिहरू हुन्छन् स्वयंसेवकहरू हुन्छन् अनि त्यसपछि अब सिडिओ कार्यालयहरू भयो डिडिएमसी त्यहाँ हुन्छ होइन जिल्ला विपद व्यवस्थापन समिति हुन्छ फेरि त्यस्तै अनुसार आपतकालमा चाहिँ तुरन्त परिचालन हुने गरी चाहिँ जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र हुन्छ
9: अर्घाखाँचीको दुर्गा फाट कुरुलेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने 27 जना घाइते भएका छन् कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई आधिकारिक डिलरबाट रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षामा नन ग्रेडिङ भएका विद्यार्थीलाई फेरि परीक्षाको तयारीको लागि कक्षा सञ्चालन गर्ने बताउनु भएको छ सरकारले दुई तिहाईको बहुमतपूर्ण उपयोग गर्दै उत्तरदायी भूमिका निर्वाह गर्नको लागि प्रतिनिधि सभाका विपक्षी सांसदहरूले आग्रह गरेका छन् आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ र आइसिसी क्रिकेट विश्वकप लिग दुईको एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल स्कटल्यान्डसँग 2 रनले पराजित भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि वैशाख 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्री

0: DJ Tanchen विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले रातिको 8 बज्यो।
2: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।
0: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
3: उपभोक्ता सदस्य नामावली अद्यावधि गर्ने सम्बन्धी सूचना। गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 को धारा 26 को उपधारा 6 को अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने, साथै क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधिक गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मन्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ। सदस्य अध्यावधि गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट वडा नम्बर 4 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
4: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
5: गराउला नि काकु, के को हतार छ र?
4: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
5: ओहो, हो र काकु? त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
0: गैंडाकोट नगरपालिका नवलपरासी बर्दघाट सुस्ता पूर्व।

0: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
2: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
12: सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
13: या जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
12: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँसपात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
13: ए हो त नि है, सही कुरा गर्यौ तिमीले। मैले त यतातिर सोच्दै नसोचे कि
12: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन त नि दिदी, कुरै नसुनि किन उठ्या?
13: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
14: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
15: ए बुझेल दाइ, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
16: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
15: भयो दाइ।
17: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नै सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।

0: FM 101.9
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवनशैली फेरि प्रकृतितर्फ फर्कँदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि।

0: कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
0: पेटमा यो आन्द्रा खा लगाएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर,
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
0: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
0: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: विजय एफएम 101.9
1: बालबाल सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
2: मैले बुझिस्ता भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई

0: अनि विद्यालय शिक्षा भएको हुँदाखेरि चाहिँ त्यसलाई एउटै दुईवटा सेसन किन जाने, एउटै सेसनमा लग्ने भन्ने उद्देश्य पनि हो कर्मश काण्डै ल्याएर, त्यसपछि पठन पाठन क्रेडिट आवर सबै पुग्छ नि।
1: करिब 4,30,000 विद्यार्थी यसै सन्दर्भमा साथी प्रदीप बस्यालले राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याललाई यसपालि बोर्डले चाँडै नतिजा ल्याउनु
2: पनि खुसी नै छन् होला जस्तो लाग्छ।
3: पहिला पहिलाका वर्षमा चाहिँ जुन 11 कक्षाको पाठ्यक्रम पनि बलजस्ती तन्काएर
2: पाठ्यक्रमको कुराहरू भनेको चाहिँ क्रेडिट आवर अनुसार त पढाउनै पर्छ, अनि अहिले सार्वजनिक विधा दिएको सन्दर्भ शैक्षिक संयन्त्रको संलग्नताले हुने हो र विशेष गरी त विद्यालय र शिक्षकको संलग्नताले नै भएको छ, त्यो सबैजना चुनौती थियो। तर अहिलेको सन्दर्भमा हामीले सरसर्ती अब विस्तृत रूपमा विषयगत रूपमा विद्यालयगत रूपमा
3: अब यो ग्रेड वृद्धि परीक्षा पनि यसै गरी छिटो भएर छिटो नतिजा आइहाल्ने खालको तयारी हुन्छ कि त्यसमा कतिको तयारी अवस्थामा छन् उच्च माविहरू चाहिँ?
2: अब 12 जाने विद्यार्थीहरूको परीक्षा सञ्चालन हुँदैछ जेठी गते भएका हुन्छन्।
1: उनी थिइन् राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याल साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अन्त्यमा एउटा ठूलो आक्रमण रहेको बताइएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
4: केही महिनादेखि चलिरहेको पाकिस्तान लागु औषध दुर्व्यसनीको उपचार केन्द्रमा भएको आक्रमणमा भएको क्षति, लामो समय हिंसाबाट गुज्रिएको अफगानिस्तानमा पछिल्ला आतंकवादी पूर्वाधारमा आक्रमण गरिएको दोहोर्याएको छ। आक्रमणमा परेको उपचार केन्द्र अमेरिकी र नेतृत्व भएको उल्लेख गरेको छ। बीबीसी आक्रमणमा परेको उक्त केन्द्रमा पुग्दा त्यहाँ लागेको आगो निभिसकेको थिएन।
1: यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
5: अहिले रातिको 9 बज्यो।
6: बडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न।
7: कुट नगरपालिका नवलपरासी बर्दघाट सुस्ता पूर्व।
8: सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई

0: दुई वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
2: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
3: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
2: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
3: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठीक अगाडि, फोन 0056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9/84, फोन 0785012126, वेबसाइट www.maulakalika.org.np।

0: पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्णमा छापिएको सरकारी विद्यालयका दुई विद्यार्थीको चार जीपीए शीर्षकको शुभ समाचार।
1: यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा दोलखा जिल्लाका दुई सामुदायिक विद्यालयका विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। जिल्लाको भीमेश्वर नगरपालिकाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी छात्रा अर्पिता खड्का र नीलकण्ठेश्वर माध्यमिक विद्यालय गौरी शंकर गाउँपालिका दुई जुगुका छात्र शकिल कार्कीले 4.0 जीपीए ल्याएर जिल्लाकै उत्कृष्ट नतिजा हासिल गरेका हुन्। यस वर्ष दोलखा जिल्लाबाट एसईई परीक्षामा सहभागी भएका कुल 1961 विद्यार्थी मध्ये 66.29% विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाई दोलखाले जनाएको छ। परीक्षामा 3.6 देखि 4 जीपीए प्राप्त गर्ने 102 जना, 3.2 देखि 3.6 जीपीए प्राप्त गर्ने 319 जना, 2.8 देखि 3.2 जीपीए प्राप्त गर्ने 523 जना, 2.4 देखि 2.8 जीपीए प्राप्त गर्ने 324 जना तथा 2.0 देखि 2.4 जीपीए प्राप्त गर्ने 32 जना विद्यार्थी छन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो।

0: यो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो EMI मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: बनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। उल्सनमै भारतसँगको सुपुतर्की सन्धि शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। सरकारले नेपाल र भारतबीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरे पनि भारतसँगको सुपुतर्की सन्धि पुनारा अवलोकन टुङ्गोमा पुर्याउन अझै उल्झन देखिएको छ। कानून तथा संसदीय व्यवस्था मन्त्री सविता गौतमले मंगलबार संसदमा उक्त सम्झौता प्रतिनिधि सभामा पेश गरे पनि सुपुतर्की सन्धि पुनारा अवलोकनको संकेत देखिएको छैन। 2082 साउन 6 र 7 भारतको राजधानी नयाँ दिल्लीमा बसेको नेपाल भारत गृह सचिव स्तरीय संयन्त्रको बैठकमा दुईवटा महत्वपूर्ण विषयमा छलफल भएको थियो। बैठकमा फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौताको मस्यौदालाई पूर्णता दिने र 72 वर्ष अघिको सुपुतर्की सन्धि पुनारा अवलोकन गर्न चाँडै टुङ्गोमा पुग्ने सहमति भएको थियो। सोही सहमति अनुसार सरकारले संसदमा उक्त सम्झौता पेश गरेको हो, तर तेस्रो देशका नागरिक पनि सुपुतर्की गर्नुपर्ने भन्ने भारत पक्षको प्रस्तावमा नेपाल सहमत हुन नसक्दा सुपुतर्की सन्धि पुनारा अवलोकन अझै अप्ठ्यारोमा परेको हो। सम्झौता र सन्धि पुनरावलोकन फरक विषय हुन्। सम्झौताले अझै सन्धिलाई उल्झन गराइराख्छ, सुरक्षा विज्ञ हेमन्त मल्लले भन्नुभयो। भारतले राखेको प्रस्तावमा नेपाल सहमत बन्न सकेको थिएन। तेस्रो मुलुकका नागरिक पनि सुपुतर्की गर्नुपर्ने विषय नेपालका लागि अस्वीकार्य थियो। जटिलताहरू समाधान गरेर दुई देशमा भएका अभियुक्तहरूको लेनदेन हुने गर्छ। दुई मुलुकहरूले एकअर्कालाई अपराध सम्बन्धी सूचना, प्रमाण, साक्षी, कागजात, अनुसन्धान जस्ता विषयमा आधिकारिक र कानूनी आधारमा सहयोग उपलब्ध गराउने व्यवस्था भएकाले यसबाट अभियुक्तहरूको सुपुतर्कीमा सहयोग हुने भए पनि अहिलेलाई नेपालले सन्धिका प्रावधानबारे केही नबोली सम्झौता मात्रै अघि बढाएको छ।
3: भारतमा खोजिँदै नेपालीका अवैध सम्पत्ति शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। नेपालमा गलत तरिकाले सम्पत्ति आर्जन गरेर कसैले भारतमा लुकाएको रहेछ भने त्यस्तो सम्पत्ति खोजेरै फिर्ता ल्याउने भएको छ। यस सम्बन्धमा नेपालले भारतसँग सम्झौता गरिसकेको छ। 5 फागुन 2082 भएको उक्त सम्झौता बुधबार प्रतिनिधि सभामा पेश भएको छ। यो सँगै भारतमा नेपालीले लुकाएका कसुरजन्य सम्पत्ति र साधनहरू पत्ता लगाउने, रोक्का राख्ने, प्राप्त गर्ने वा जफत गर्ने बाटो खुल्ला भएको छ। यसका लागि सरकारले भारत सरकारसँग फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गरेको हो, जसलाई बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पेश गरेकी हुन्। सम्झौता संसदमा पेश गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले भनेकी छिन्, अब भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको सम्पत्ति फिर्ता ल्याउने लगायत कार्यमा सरकारलाई सहज हुनेछ। यो सम्झौता कार्यान्वयनमा आएसँगै आर्थिक अपराध, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, अनुसन्धानमा पनि सहयोग पुग्नेछ। ब्याङ्क विवरण, कागजात र प्रमाण आदान प्रदान गर्ने, अपराधबाट आर्जित सम्पत्ति ट्र्याक गर्ने, अदालत तथा अनुसन्धान निकायबीच समन्वय गर्ने र आवश्यक परे सम्पत्ति जफत र फिर्ता प्रक्रिया अघि बढाउने कानूनी बाटो खुल्ला भएको हो। अर्थात यदि कसैले नेपालमा भ्रष्टाचार, ठगी, कर छली वा अन्य गलत तरिकाले सम्पत्ति आर्जन गरेर त्यस्तो पैसा सम्पत्ति भारतमा लगेर राखेको रहेछ भने नेपाल सरकारले फिर्ता ल्याउन सक्नेछ।
2: दोस्रो पटक थपिएको म्यादभित्र पनि काठमाडौँलाई तराई मधेससँग जोड्ने फास्ट्र्याक द्रुत मार्ग निर्माण सम्पन्न नहुने निश्चित भएपछि राष्ट्रिय योजना आयोगले नेपाली सेनालाई कम्तीमा 2 वर्षभित्र दायाँ वा बायाँ मध्ये एकतर्फ 2 लेन तयार गरी गाडी बनाउन सुझाव दिएको छ। द्रुत मार्ग निर्माणका लागि दोस्रो पटक थपिएको म्याद आगामी चैत मसान्तसम्म छ। चैतसम्मको मार्गको सबै काम पूरा गर्ने समयसीमा सम्झौतामा तोकिए पनि काम सकिने सम्भावना छैन। योजना आयोग स्रोतका अनुसार फेरि तेस्रो पटक 3 वर्ष म्याद थप्ने तयारी भएको छ। आगामी चैत मसान्तपछि 3 वर्ष म्याद थप भएमा निर्माण अवधिको सीमा 2086 चैतसम्म पुग्नेछ। तेस्रो पटक 3 वर्षका लागि म्याद थपिए आयोजनाको लागत र निर्माण अवधि बढ्नेछ। अहिलेसम्म 95 अर्ब रुपियाँ खर्च भइसकेको छ। फेरि म्याद थपिएमा खर्च 2 खर्ब पुग्ने बताइएको छ। आठ वर्ष अघि 85 अर्ब रुपियाँ लागतमा ललितपुरको खोकनाबाट मकवानपुर हुँदै पाराको निष्कट जोड्ने लक्ष्यसहित फास्ट ट्र्याक निर्माण थालिएको थियो। योजना आयोगले कम्तीमा 2 लेनको भए पनि 2 वर्षभित्र गाड़ी चलाउन मिल्ने गरी फास्ट ट्र्याक निर्माण गर्न सुझाव दिएको हो। द्रुत मार्ग 8 वर्षमा आधा काम शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ।
3: दियौं बाचा लियौं भोट बिर्स्यौं बाचा दियौं डोजरे चोट शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। तराई मधेसमा चर्को घाम छ, तातो हावा चलिरहेको छ, तर 3 महिनाको सुत्केरी महोत्तरीको बर्दिवास गौशाला चोकी 27 वर्षीय रंगिला कुमारी खत्रीको मन घामले नभई चिन्ताले जल्दै गएको छ। पछिल्लो खानेकुरा र आराम त परै जाओस्, उल्टै कति बेला छाप्रो भत्किने हो र दुधे बालक च्यापेर कता उत लाग्ने भन्ने त्रासले चिन्तित छन् रंगिला। किनभने सम्पत्तिको नाममा रहेको झुप्रो पनि सरकारले खाली गर्न सूचना टास गरिसकेकाले रंगिलाको भोक निन्द्रा सबै हराएको छ। मनमा एउटै प्रश्न घुमिरहन्छ, भोलि उठी कहाँ जाने। तराई मधेसदेखि काठमाडौँसम्मका ऐलानी र सरकारी जग्गामा बसोबास गर्ने लाखौं भूमिहीन सुकुम्बासीहरू अहिले सरकारको डोजर अभियानले त्रसित छन्। सरकारले अध्यादेश मार्फत भूमि सम्बन्धी ऐनका केही दफाहरू हटाएर भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई बर्खास्त गरेको छ। यसले पहिचान र प्रमाणीकरणको अन्तिम चरणमा पुगेको भूमिहीनहरूको व्यवस्थापन प्रक्रिया अन्योलमा परेको छ। सरकारी तथ्याङ्क अनुसार देशैभर करिब 60 लाख मानिस भूमि समस्याबाट पीड़ित छन्। आयोगमा 12,17,000 बढ़ीको लगत संकलन भए पनि हालसम्म न्यून संस्थाले लाल पूर्जा पाएका छन्। पीड़ितहरूका अनुसार निर्वाचनका बेला लाल पूर्जाको आश्वासन दिएर भोट मागेका राजनीतिक दल र नेताहरूले सत्तामा पुगेपछि उल्टै डोजर चलाएर विश्वासघात गरेको गुनासो गरेका छन्। नेपालको संविधानले सम्मानपूर्वक बाँच्न पाउने समानता, सम्पत्ति र आवासको हक सुनिश्चित गरेको छ, तर विकल्प बिनाको बलपूर्वक उठीवास गराउने कार्य मानव अधिकार र संविधानको मर्म विपरीत रहेको अधिकार कर्मी र पीड़ितहरूको दावी छ।
2: मंगलबार सिंहदरबार स्थित विभिन्न संसदीय समितिहरूमा निकै चहल पहल देखियो। सार्वजनिक लेखा समितिदेखि शिक्षा उद्योग र विकास समितिका बैठकहरूमा जनसरोकारका गम्भीर विषयमा घनीभूत छलफल भए। सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, शिक्षामा सुधार ल्याउने र सड़क दुर्घटना न्यूनीकरण गर्ने जस्ता विषयमा सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराए। संसदीय समितिहरू मध्ये सबैभन्दा महत्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको पहिलो बैठक मंगलबार बस्यो। त्यसलाई भ्रष्टाचारको दलदलबाट निकालेर सुशासनको बाटोमा कसरी हिँडाउने भन्ने विषयमा बैठक केन्द्रित थियो। सांसद खुशबु ओलीले नेपाललाई वित्तीय कार्यवाही कार्यदल एफटीएफले ग्रे लिस्टमा राखेको र यसबाट बाहिर निस्कन सरकार र समिति दुवै सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै सांसद वर्षमान पुनले लेखा समितिको भूमिका विगतमा निकै कमजोर देखिएको स्वीकार गर्दै अब समिति कपमा मात्र सीमित नहुने बताउनुभयो। उहाँले तत्काल आवश्यक विषय पहिचान गरी उपसमितिहरू बनाएर काम गर्नुपर्ने खाँचो औल्याउनुभयो। त्यस्तै सांसद विक्रम थापाले त झनै कड़ा रूपमा प्रस्तुत हुँदै संरक्षणवाद, भागभण्डा र दण्डहीनता अन्त्य नगरेसम्म देश नबन्ने बताउनुभयो। संसदीय समिति बैठकमा पूरा समय नबस्दा सांसदको आलोचना शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ।
3: अन्नपूर्ण पोस्टले विपक्षीले भने संसदमा प्रधानमन्त्री शोभनीय देखिएनन् शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहनु भएको समयमा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा तीव्र आलोचना भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकको प्रारम्भमै कंग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शोभनीय नदेखिएको भन्दै आपत्ति जनाइन्। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले देख्यौं। राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन, उनले भनिन्। थापाले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन आग्रह गरिन्। उनले थापाले उक्त घटना लोकतान्त्रिक संसदीय अभ्यास संवैधानिक संस्कार र संसदीय परम्परा विपरीत भएको टिप्पणी गरिन्। राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष 2083-84 सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री संसदबाट बाहिरिएका थिए। थापाले यस विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग समेत गरिन्। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्रेले पनि आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइनदा प्रधानमन्त्री बाहिर निस्किएकोमा आपत्ति जनाएका थिए। आङदेम्रेले प्रधानमन्त्री अस्वस्थ भएर बाहिरिएको भए परीक्षण गर्न जरूरी रहेको बताए।
2: चीनको महत्वाकांक्षी योजना बेल्ट